तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140031349

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 27 गते बिहीबार सेप्टेम्बर 17 तारिक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको आज 2083 साल असोज 27 गते मंगलबार अक्टोबर 13 तारिक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको तृतीया तिथि अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई शुरू, कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षकै वर्चस्व, ई पेन्सन सेवा प्रभावकारी बन्दै।
1: दशैंमा महँगीको मार, काठमाडौँमा भित्रेका पशु चौपायको स्वास्थ्य परीक्षणमा कडाई, 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी शुरू।
0: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव, सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि, ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल।
1: एलनिनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई, अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै युएद्वारा नयाँ प्रतिबन्धको घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै नेपालका पाँच जनालाई ओसीएनको सम्मान, पौडीमा डुआनालाई 4 स्वर्ण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: आज खबरको सबैभन्दा शुरूमा दशैं नजिकै गर्दा महँगीको मारमा उपभोक्ता पर्दै गएको र सरकारवाला निकायको भूमिका बढ़ाउनु पर्नेमा जोड़ दिएको प्रसंग।
1: दशैं शुरू भएसँगै अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर, दश भदौमा भोटेको सीमा भयानक बाढ़ी, आयता पटक पटक भारी वर्षा, बाढ़ी पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता कपड़ा लगायतका हरेक चीजमा गत वर्षको दशैंको तुलनामा भारी मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गत दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। यहाँ दुवै वर्षको घटस्थापनाको भोलिपल्टको बजार मूल्य तुलना गर्दा कालीमाटी बाहेकका सबै जसो क्षेत्रमा बजारको मूल्य आकाशिएको छ। यता विभागले खटिनी टोलीले दैनिक रूपमा विभिन्न क्षेत्रमा अनुगमन गरेको छ, तर मूल्य वृद्धिका विषयमा अझै ठोस कदम चाल्न नसकेको समेत विभागले बताएको छ। बजारमा सबै प्रकारका चीजबीजको भाव बढ़ेको जानकारी समेत भएको विभागले जनाएको छ, जसले गर्दा मूल्य लिएर कति मूल्य लिएर वस्तु तथा सेवा बिक्री गर्न पाउने भन्ने कानून व्यवस्था अहिलेसम्म छैन, तर अनुगमन तथा उस्तै प्रकृतिको वस्तुको मूल्यका दुईवटा पसल बीच ठूलो अन्तर देखिएको र त्यसलाई निगरानी समेत गरिरहेको निकायले जनाएको छ। यसैबीच कालो बजारी ऐन अन्तर्गत कर्मचारीहरूलाई खटाउन र राजनैतिक नेतृत्वको दबावमा नपर्न समेत अधिकार कर्मीहरूले बताएका छन्। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले अनुचित मुनाफा लिन नपाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन 2075 उल्लेख भएको र सोही अनुसार निरीक्षण अधिकृतलाई अस्वाभाविक लागेका वस्तुको भावबारे विश्लेषण गर्ने र कार्यवाही गर्न अधिकार रहेको समेत उहाँले बताउनु भएको छ। बजार भाव बढ़ेको बेला उपभोक्तालाई राहत दिने, ढाडस दिने कुनै काम नभएको समेत उहाँले बताउनुभयो। उल्टै ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनु जस्तो हैरानी खेपिरहनु परेको समेत अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
0: यसैबीच दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारमा खसी बोका, च्याङ्ग्रा र रागा भैंसीको स्वास्थ्य परीक्षणलाई कडाई गरेको हो। दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरिएको गरिएको पशु सेवा विभागले जानकारी दिएको छ। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिहरू सहितको टोलीले परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र राँगा भैँसी पठाइएको जानकारी दिनुभयो। खानयोग्य पशुको कानमा हरियो रंग र अस्वस्थकर खसीबोकाका लागि रातो रंग लगाइएको पशु चिकित्सक भाटले बताउनुभयो। खसीबोका खरिद गर्ने उपभोक्ताले सिंहमा हरियो रंग लगाइएको छ वा छैन यकिन गरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाइ छ। घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ। विभागका अनुसार खसीबोका भित्रिने कलंकी, खसीबजार, धापाखेल र चापागाउँ खसीबजार, टुकुचा खसीबजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ। टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी, च्याङ्ग्रा बजार, चोभार, त्यसै गरी राँगा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 11 बजेसम्म र दिउँसो 3 बजेसम्म खसीबोकाको परीक्षण गरिएको पनि विभागले दावी गरेको छ। यसैबीच दशैं लागेसँगै काठमाडौँ उपत्यकामा घर उपत्यका बजारमा चहल पहल पनि बढ़ेको छ। उपत्यका मुख्य बजार असन, नयाँ सड़क, इन्द्रचोक, रंजना गल्ली, महाबौद्ध, काठमाडौँ मल, विशाल बजार, बानेश्वर, कोटेश्वर, कलंकी, ललितपुरको मंगल बजार लगायतका विभिन्न स्थानहरूमा सामान किन्ने र बेच्नेको भीड़ बढ़दै गएको हो। पसल भित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामानमा ग्राहकहरूको अत्यधिक भीड़ देखिन्छ। सीतापाइलाबाट विभिन्न व्यक्तिहरू पनि बजार पुग्ने क्रम बढ़िरहेको छ। महाबौद्ध चोक लगायतका क्षेत्रहरूमा पनि किनमेल बढ़ेको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने यस्तो चाड़ पर्वको बेलामा सस्तो भए पनि आफ्ना खरिद गरिएका सरसामानहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै आएका छन्।
1: अब राजनैतिक प्रसंग। कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जस्तो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भनी सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै पनि कमी नहुने बताउँदै आउनु भएको छ। देउवा पक्षबाट आएका नेतालाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढ़ाइएको थियो। यसअघि 14 पदाधिकारीको रहेकोमा उपसभापति, महामन्त्री र सहमहामन्त्री को संख्या बढ़ाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत रहेर यसपटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने महासहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल, उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। कांग्रेसको इतिहासमा संग्रौला पहिलो महामन्त्री महिला बन्नुभएको छ। उपसभापतिमा निर्वाचित भण्डारीले 3735, आचार्यले 2342 र चौधरीले 1745 मत प्राप्त गर्नुभएको थियो। आचार्यपछि प्रतिस्पर्धामा नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि हुनुहुन्थ्यो। आचार्यले भट्टराई भन्दा 590 बढ़ी मत पाउनुभयो। भट्टराईले 1752 मत प्राप्त गर्नुभएको थियो। खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र राज पाण्डे समेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँ चौथो स्थानमा आउनुभयो। उहाँले 1673 मत प्राप्त गर्नुभएको छ। तत्कालीन उपसभापति समेत रहनुभएका नेता धनराज गुरूङ भने 5 स्थानमा पुग्नुभयो। नेता शेखर कोइराला पक्षमा रहेका गुरूङ अन्तिम समयमा महाधिवेशनमा आउनु भएको थियो। महामन्त्रीमा निर्वाचित पौडेलले 4194 मत प्राप्त गर्नुभयो भने राणाले 2330 र संग्रौलाले 3118 मत प्राप्त गर्नुभएको थियो। तत्काल महामन्त्री समेत रहनुभएका गुरूराज घिमिरे भने 1513, नयनसिंह महरले 1134, अमर सिंह पुनले 1125, शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभयो। उपसभापति र महामन्त्रीको 6 पदमा नै विशेष महाधिवेशन पक्षधरका नेताहरूको उपस्थिति रहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माणमा हुने ढिलाइ र यसले नागरिकको दैनिकीमा पारेको प्रभाव।
3: बिहान उठेर पनि त्यही हेर्नुपर्छ, मैले त्यस्तो बिजो ती गाडी फस्छ, ती हिलै फेर भएर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुपो लागेर यिनीहरू काम पस्तावस्त गर्दैछन्।
1: सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
5: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70% नेपालीलाई घर खर्च धान्न कठिन, घर खर्च धान्न नसक्दा 28% नेपालीले गर्दैनन् उपचार शीर्षकमा खबर प्रकाशित छ भने मानसिक स्वास्थ्यबारे सर्वोच्चले 2 वर्ष अघि दिएको आदेश अझै भएन कार्यान्वयन शीर्षकको खबर पनि प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। मानसिक स्वास्थ्यका विषयमा सर्वोच्च अदालतले झण्डै 2 वर्ष अघि दिएको परमादेश तथा निर्देशनात्मक आदेश सरकारले हालसम्म पनि कार्यान्वयन गर्न सकिरहेको छैन। आदेशमा मानसिक स्वास्थ्य क्षेत्रमा कानून, बजेट तथा अन्य संरचना गठन गर्न भनिएको थियो। त्यस्तै प्रस्तावित 4 राजदूतको कार्ययोजना, आर्थिक, कूटनीतिक, व्यापार विस्तार, विदेशी लगानी र पूर्वाधार प्राथमिकता शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा दशैं नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीडित शीर्षकको ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको खबर प्रकाशित छ। पीड़ित परिवार आफन्त र छिमेकीको आश्रयमा छन्। गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता अझै छ। दशैं खर्च पाएपछि चौदण्डी गढीको मुसहर बस्तीमा खुशी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा पहिरोको कहर बाढ़ीको त्रास शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रहरी अनुसन्धान निष्पक्ष हुनुपर्छ शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नुभएको खबर पनि गोर्खापत्रको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 10 ठाउँमा पशुको स्वास्थ्य परीक्षण मूल्य किलोमा 200 सम्म बढ़ने अनुमान बजारमा बढ़्यो चहलपहल शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 40 किसिमका तथ्याङ्क संकलन हुँदै शीर्षकको खबर प्रकाशित छ। विकास विश्वास रेग्मीले लेख्नु भएको छ सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र माताहरूलाई सक्रिय बनाएको छ। त्यस्तै सत्तापक्षकै बजेट प्रति असन्तुष्टि शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ भने कार्यविधि स्वीकृति प्रति आभार शीर्षकको अर्को खबर छ। नीतिगत सुधार गर्न माग शीर्षकमा निजी क्षेत्र को अभिव्यक्तिलाई लिएको छ भने निजी क्षेत्रको मनोबल बढ़ाउन आग्रह शीर्षकमा रूपन्देहीको खबर पनि गोर्खापत्रको भित्री पृष्ठमा प्रकाशित छ।
0: कान्तिपुर दैनिकमा संसदीय सुनवाई मार्फत प्रस्तावित राजदूतहरूको सुनवाई भएको बारेमा खबर छापिएको छ। जयसिंह महराले लेख्नु भएको हो। सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप शीर्षकमा खबर छापिएको छ। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा कार्टिसियल थेरापीबाट पहिलो पटक नेपालमा क्यान्सरको उपचार शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक एक क्यान्सर बिरामीको उपचार गरिएको हो। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्वपूर्ण उपलब्धिको दावी गरेका छन्। बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवी शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठले भन्नुभयो आउने दिनमा उपचारको प्रभावकारिता मूल्यांकन गर्ने र सार्वजनिक गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। अर्को खबर छापिएको छ कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलो पटक नेपाली शीर्षकमा सूरज कुंवरले लेख्नु भएको हो। काठमाण्डुमा मात्रै दिनको 10 करोड़ रूपियाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई दिएको हो। यो वायुसेवा कम्पनीमा करिब 1 दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरको रूपमा बढ़ुवा हुनुभएको छ। भदौ कार्तिकमा भित्रिन्छ वर्षभरि आउने रेमिट्यान्सको 25% शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। 8 जनाबाट 15.5 करोड़ भराउन आदेश भूटानी शरणार्थी मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको बारेमा मातृका दाहाल र तुफान न्यूफानेले लेख्नु भएको खबर छ। पूर्व उप प्रधानमन्त्री रायमाझीको 40 लाख र इन्द्रजीत राईले 1.5 करोड़ तिर्नुपर्ने भयो। सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि छ। उनी एक्लैले 7.5 करोड़ तिर्नुपर्नेछ। गृह मन्त्रालयको प्रतिवेदन कृत्य भएको ठहर गरिएको छ तर कसले कृत्य गर्यो फैसलामा मौन रहेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि निर्माण व्यवसायीलाई भुक्तानी दिन 4 चरण निर्धारण शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायीले प्राप्त गर्ने भुक्तानी 4 चरण निर्धारण गरेको हो। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छ। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल भएको बारेमा ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको हो। ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुन्सामा गरिएको एउटा परीक्षणले व्यावसायिक स्याउ खेतीको सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब 3200 मिटर भन्दा माथिको फले र 3475 मिटर उचाइको घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरूवाले गुणस्तरीय फल दिन थालेपछि त्यहाँ स्याउ खेती विस्तार भएको आधार तय भएको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रति विद्यार्थी 20 रूपियाँले सम्भव छ पोसिलो खाजा, शीर्षकमा रुबी रौनियारले लेख्नु भएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढ़ाउने र टिकाउने तथा बाल बालिकाको पोषण सुधार गर्ने उद्देश्यले शुरू गरिएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले देशभरका सामुदायिक विद्यालयमा सञ्चालनमा छ। कार्यक्रमका लागि लगानी बढ़दै गए पनि सरकारले दिएको रकमले तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन भन्ने विषय अहिले पनि बहस भइरहेको छ। बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्षीय थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा र उहाँ निकटका व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा भने अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको छ। एक महिनाभित्रै देशका तीन ठूला नदीमा आएको विनाशकारी बाढ़ीले नेपालका नदी करिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रश्न पारेको छ। भदौ र असोजमा भटेकोशी र त्रिशुली कालीगण्डकी र आइतबार बुढी गण्डकीमा आएको बाढ़ी यसका ताजा उदाहरणहरू हुन्। पीड़ित परिवारका लागि कानूनी झन्झट र अवरोध हटाउने दिशामा सकारात्मक कदम चालिएको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। समुद्री तहको तापक्रम 29.70 डिग्री सेल्सियसमा पुगेको थियो। युरोपेली संघ युएका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएकी विदेश नीति प्रमुख काजा कालजले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै कालजले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरेका विषयमध्ये आधाभन्दा बढ़ी रूसको ब्यालिस्टिक क्षेप्रास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानले आफ्नो अडानको जवाबमा अमेरिकाले अघि सारेका पछिल्ला बुधाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थता मार्फत आफ्नो धारणा सार्वजनिक गरिने समेत इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले अमेरिकी जवाबबारे जानकारी दिने बताइएको छ। इरानले संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्रका क्रममा न्यूयोर्कमा मध्यस्थता मार्फत अमेरिका समक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र हर्मुज जलमार्ग पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई पछि साथ दिने योजनाका रूपमा समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका थिए।
0: साझा खबरमा अब खेल खबर। आईसीसी विश्वकप लीग दुई अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी ओमान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानले सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 14 जित र 11 हार सामना गरी 33 अंक जोडेको छ। ओमान अहिले चौथो स्थानमा छ। यस विपरीत नेपालको प्रदर्शन मिश्रित छ। एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैठौं स्थानमा छ। आइतबार क्यानाडामाथिको जितले नेपाल एक स्थानमाथि उकुलिएको हो। नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अंक जोडेको छ। विश्वकप लीग दुईको महत्वपूर्ण खेलमा नेपालले ओमानको घरेलु मैदानमा कड़ा चुनौती दिने अपेक्षा छ। यी दुईबीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भयो। डे हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराएको छ। 14 एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन हिजो केही राष्ट्रिय कीर्तिमानहरूभन्दा ओलम्पियन पौडीवाज डुवाना लामाले 4 स्वर्ण जित्नु भएको छ। आर्मीका खेलाड़ी डुवानाले महिला 50 र 200 मिटर ब्रेस्ट स्ट्रोक, 100 र 200 मिटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो। 50 मिटरमा डुवानाले 35.70 सेकेण्डमा स्वर्ण जित्दा ब्रिटिश स्कूलकी रोयल प्रजापतिले रजत र न्यू मिलेनियमकी प्रजना ताम्राकारले कास्य जित्नु भएको छ। र ओलम्पिक काउन्सिल अफ एसियाले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटिका 4 जना र एक खेल पत्रकारलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ।
1: विकास निर्माणको काम वर्षौंसम्म पनि पूरा नगर्ने परिपाटीका कारण नागरिकमा असन्तुष्टि रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
8: क्यासको फिर्ता लिनुभयो त एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: साझा खबरमा अब विकास निर्माणमा ढिलाइको प्रसंग विकास निर्माणको काम प्रभावित हुँदा मानिसको आय आर्जनदेखि दैनिकी चलाउन समेत कठिनाई हुने क्रम बढ़ेको छ समयमै निर्माणको काम सम्पन्न नगर्ने ठेकेदारको हिलचेक्राई परम्परा जस्तै बनेको छ भने यसको नकारात्मक प्रभाव स्थानीयवासीमा देखिँदै गएको छ पर्यटक स्थलहरू समेत ओझेलमा पर्दै आएका छन्
9: ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि सबैभन्दा नजिक अनि पर्यटकीय स्थलहरू भएको पालिका हो मिक्वाहोला गाउँपालिका 2077 साल फागुन 30 गते गौरी पार्वती तथा प्रतिष्ठा जेवी कम्पनीले ठेक्काको सम्झौता गरी दुई पटक म्याद थप गर्दा समेत निर्माणको काम नसकिँदाको दुःखका बारेमा बताउँदै स्थानीय कृष्ण प्रसाद आचार्य
3: अहिले 5-6 वर्ष भयो बाटोको टेक खोलेको जग्गा जमिन हाम्रै प्रशस्ती दिएको छ रोकदोक केही गरिदिएको छैन तर आजसम्म बाटाको सदुपयोग भएको छ मेरो घरमा बाटो आइरहेछ हर्ष छ तर बिस्मत पनि छ किन राति सुत्ता पनि ती गाडी भाँसिएका छन् मेरो घरको कर्सामा बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले त्यस्तो बिजो ती गाडी फस्छ ती हिलै फिर भएर जानुपर्छ ठेल दिन अब यति गर्दा पनि अहिले चुपो लागेर यिनीहरू काम पस्तावस्त गर्दैछन् यो कारण के भएको हो यो केही बुझ्न सकिनँ मैले
9: यो सडक समयमा नै नबन्दा मिक्वाखोला गाउँपालिकाका फुङफुङ्गे झरना तोप्पेगोला सोधो पोखरी लोदेन लगायतका दर्जनौं क्षेत्रमा पर्यटक पुग्न समस्या हुँदै आएको छ ग्रामीण भेगमै स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको छ भने उपचार पाउनबाट समेत स्थानीय वञ्चित भइरहेका छन् एकजना पर्यटन व्यवसायी नुपु छिरिङ शेर्पा
10: यो बाटोले विभिन्न त्यहाँको चाहिँ जनजीवन त्यसै गरेर त्यहाँको पर्यटन क्षेत्रहरू जस्तै नजिकै भइरहेको फुङफुङ्गे एकदम यो दूरीको रूपमा चाहिँ एकदम छोटो भएको हिसाबले गर्दा माथि लोदेन तोप्पेगोला जाने यो बाटो अत्यन्तै महत्वपूर्ण यो बाटो हो र यसलाई चाहिँ चाँडो चाहिँ यो बाटो चाहिँ सकिदिए राम्रो हुन्थ्यो र अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि त्यहाँको चाहिँ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष नजिकै रहेको यहाँ आउन सक्यो भने कम्तीमा त्यहाँको स्थानीयहरूले लाभ पाउँथ्यो
9: सड़कको दुर्वस्थाका कारण नागरिकले मात्र होइन जनप्रतिनिधिले समेत हैरानी खेपिरहेका छन् फुङलिङ नगरपालिका एक नम्बर वडाका वडाध्यक्ष रुद्र कुमार मादेन
11: बाटो अहिले बनिने क्रममा छ अब आशा छ चाँडै राम्रो बनिएर हामी सुगम तरिकाले बाटोमा यात्रा गर्न पाउँछौ भन्ने आशा छ यो वर्ष कालो पत्र नभए हुने सम्भावना छ तर नभए पनि हामी ग्राभल चाहिँ राम्रो हुन्छ राम्रो आएको छ 9 करोडको पैसा आएको छ र ठेकदारहरू पनि मजाले जस्तोमा लाग्नु भएको छ आशावादी छौँ हामी
9: यस सड़कको निगरानी गरिरहेको तम्बोर करिडोर सुभाङ खोला दोभान ओलाङचुङगोला सड़क योजनाले निर्माणको कार्य चाँडै सम्पन्न गर्न पटक पटक ताकेता गरेको जनाएको छ निर्माणको प्रगति न्यून देखिएकाले कार्यवाहीको प्रक्रिया समेत अघि बढ़ाइएको थियो हाल ठेकेदारलाई निर्माणमा गति लिन सुझाइएको र सोही अनुसार कार्य भए चालू आवमै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ तम्बोर करिडोर सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट
12: हिसाबको एउटा अभियान हाम्रो चलिरहेको छ हजुर बिचमा निर्माण व्यवसाय फेरि एक्टिभ भएर अहिले चाहिँ अब त्यो ढलान गर्ने हिसाबले कार मिटरहरू पनि हिजो भर्खर अस्ति भर्खर पनि झारेर जहाँ जहाँ मेजर अपसर भएको एरिया हाइवे भएको एरियामा सिवेज भएको एरियामा चाहिँ ढलान गर्ने हिसाबले अगाडि बढिरहेको छ हजुर र त्यसपछि हाम्रो पिचकै काम गर्ने हो त्यहाँ हामीले लगभग अहिलेसम्म 1.5 किलोमिटर जति ग्राभेल गरेर अरू चाहिँ बेसहरू कुट्ने काम दोगुर्नेमा गत आर्थिक वर्षमा चाहिँ क्रसरको पनि अलिक समस्या भएको थियो दोगुर्नेमा त्यो बेसहरू निकाल्न अलिक समस्या जस्तो भएको थियो यसपालि अब यो असोजपछि हामी लगत्तै समन्वय गरेर स्थानीय तहसँग त्यो बेसहरूको व्यवस्था गरेर यो आर्थिक वर्षमा त्यो ठेकालाई पनि हामीले कम्पिसन गर्ने हिसाबले टार्गेट राखेका छौँ
9: नयाँ बसमार्क माछा पोखरी हिरेवा दोभानको 9 किलोमिटर सड़क ठेक्का सम्झौता भएको 6 वर्ष पूरा हुन लागेको छ तर सड़कको काम नसकिँदा यात्रुलाई शास्ति त भएको छ नै सरकारी काम कारवाही चुस्त बनाउनका लागि दिइएको निर्देशन पूरा नहुनुको कारणका बारेमा स्थानीयवासीमा आक्रोशसँगै सरोकारवाला बीच कुनै मिले मतोपो भएको हो कि भन्ने शंका पनि बढ्दै गएको छ कृष्ण फुरुम्बो लिम्बु सीआईएन रेडियो तमोर ताप्लेजुङ
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रस्तावित राजदूतहरूको संसदीय सुनाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन। पक्षकै वर्षस्व ई पेन्सन सेवा प्रभावकारी भन्दै।
0: दशैंमा महँगीको मार। काठमाडौँ भित्रिएका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी।
1: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि।
0: एल निनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडिएको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूद्वारा नयाँ प्रतिबन्धको घोषणा।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज ओमनसँग खेल्दै।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले अनलाइन खबर .com का लागि आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन, जहाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ। तर खुला मंच जहाँ महाधिवेशनको उद्घाटन गरिएको थियो त्यहाँ खुला मंचको दुबो जति सबै धूलोमा परिणत भएका बारेमा पनि खबर सार्वजनिक भए। यद्यपि नेपाली कांग्रेसको नेतृत्वले महानगरपालिकासँग गरिएको सम्झौता अनुसार दुबो रोपेर जस्ताको त्यस्तै बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका खबर पनि सार्वजनिक भएको छ। एउटा बन्द कोठा छ। बन्द कोठा भित्र अगाडिपट्टि टेलिभिजन छ। टेलिभिजनमा कांग्रेस महाधिवेशन पछिको खुला मंच भनेर देखाइएको छ, जहाँ माटो र धूलो बढ़ी देखिन्छ र त्यहाँ दुबो कम देखिराखेको छ। र नजिकै पलङमा एकजना व्यक्ति छन् जो ढलक्क ढल्केर अगाडिपट्टि रिमोट चलाउँदैछन् र केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, कांग्रेसको नेतृत्व मात्र होइन खुला मंच पनि बदलिएछ नि।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active, ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos. Xiaomi

तपाई यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो फेरो।

पृथ्वी दशमलव छ मेगाहर्जको बिहान छ 35 बजेको शुभाचार सिरोफिरोमा शर्मिला सार्कीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np, फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। उत्तरी धादमा रात्रिकालीन हेलिकप्टर उतारका लागि हेलिप्याड बनाउन नवराज अधिकारीको माग। बाढ़ी प्रभावित धादीको त्रिपुरा सुन्दरी गाउँपालिका 2 आरुखाटका 65 परिवारलाई आपतकालीन राहत सामग्री वितरण। राजनीतिक दबाव र व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानून कार्यान्वयन गर्न प्रधानमन्त्री वीरेन्द्र शाहको निर्देशन। र एसियन पेन्ट्स युज 18 राष्ट्रिय फुटबल च्याम्पियनसिपको बागमतीको मनोकामना र मधेसको जनज्योति सेकेन्डरी स्कूल च्याम्पियन। जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले उत्तरी धादिङका दुर्गम क्षेत्रमा रातिकाली हेलिकप्टर उद्धारका लागि हेलिप्याड निर्माण गर्न माग गर्नु भएको छ। जनस्वास्थ्य कार्यालय धादिङले आयोजना गरेको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सड़क र स्वास्थ्य सेवाको सहज पहुँच नहुन आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको समयमै उद्धार गर्न कठिनाई भइरहेको बताउनुभयो। हृदयघात अत्याधिक रक्तस्राव तथा जटिल अवस्थामा सुत्केरीलाई तत्काल अस्पताल पुर्याउन समस्या हुने गरेको उल्लेख गर्दै प्रमुख अधिकारीले उत्तरी धादिङका प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा रात्रिकालीन हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गर्न बागमती प्रदेश सरकारसँग आग्रह गर्नुभयो। हेलिप्याडलाई खेलकुद गतिविधि सञ्चालन गर्न मिल्ने बहुद्देश्य संरचनाका रूपमा विकास गर्न सकिने उहाँको भनाई छ। यसै गरी प्रमुख अधिकारीले धादिङमा मानसिक स्वास्थ्य समस्या, आत्महत्या, डेंगू संक्रमण, बाल विवाह तथा कम उमेरका गर्भधारण जस्ता जनस्वास्थ्यका चुनौती समाधान गर्न प्रभावकारी कार्य आवश्यक रहेको बताउनुभयो। उहाँले दुर्गम क्षेत्रमा सुविधा सम्पन्न एम्बुलेन्स, स्वास्थ्य उपकरण र स्टाप परीक्षण सेवाको अभाव रहेको उल्लेख गर्दै आवश्यक जनशक्ति तथा स्रोत साधन व्यवसाय गर्न प्रदेश सरकारको ध्यान आकर्षण गराउनुभयो। भोटेकोसित र बुढ़ी गण्डकीको नदीमा आएको बाढ़ीले सड़क तथा पुलमा क्षति पुर्याउन स्वास्थ्य सेवामा नागरिकको पहुँच थप कठिन बनेको भन्दै उहाँले दुर्गम क्षेत्रको स्वास्थ्य सेवा सुधारमा प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 2 आरुघाटमा 65 परिवारलाई आपतकालीन राहत सामग्री वितरण गरेको छ। कारितास नेपालको सहयोगमा प्रयास नेपाल धादिङले ओडा तथा गाउँपालिका संघको समन्वयमा विस्थापित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो। त्रिपुरा सुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेलले रोहबरमा, प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल लगायतको टोलीले प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको हो। बाढ़ीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गरी दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो। राहत सामग्रीमा चामल, दाल, खाने तेल, नुन, चिउरा, बिस्कुट, चाउचर, आलु, प्याज, अन्य तरकारी तथा खानेपानी छन् भने प्रभावित परिवारलाई कम्बल, फोम, त्रिपाल, नुहाउने र लुगा धुने साबुन, भाँडामाझ्ने सामग्री, दाँत माझ्ने ब्रश र मञ्जन समेत उपलब्ध गराएका छन्। बाढ़ीले घरवास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लुगा, कपड़ा तथा दैनिक उपभोक्ताका सामग्री उपलब्ध गराउँदा उनीहरूलाई कठिन केही कम हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले कुनै पनि प्रकारको राजनीतिक दबाव र व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ।
राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी संगठनको छवि उच्च राख्नु इमानदारी अनुशासन र नैतिकता आवश्यक रहेको बताउनु भएको हो। करिब 16 महिनाको कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै उहाँले संविधान र प्रचलित कानूनको पालना गर्दै निष्पक्ष तथा निर्भीक रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राख्दै सूचना प्रविधिको सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। साथै प्रहरीलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नागरिकको जीव धनको रक्षा र देशका शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित दबाव वा प्रभावमा नपार्ने उहाँले प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो। तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्।

दिनेश चेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री सुदन गुरूङले नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भारत प्रस्थान गरेको छ। सदस्य राष्ट्र सेवकहरू बीच गृह प्रशासन तथा आन्तरिक सुरक्षाको क्षेत्रमा सहकार्य र समन्वय विस्तार गर्ने उद्देश्यले

0: बैठकमा नेपालले सदस्य राष्ट्रहरूबीच प्रभावकारी सूचना आदान प्रदान र सूचना निकायको क्षमता अभिवृद्धि जोड़ दिने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरूङले बैठकमा सम्बोधन गर्नुका साथै बिस्मेटेक सदस्य राष्ट्रका समकक्षी गृहमन्त्रीहरूसँग द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। भ्रमण दलका गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताउनु भएको छ। पूर्व सहायक मन्त्री प्रकाश बहादुर गुरूङको 13 पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाको आयोजना गरेको शोक सभामा बोल्दै सभापति थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताउनु भएको हो। उहाँले नेपाली कांग्रेस ठूला नेताहरूको मात्रै नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबै साझा पार्टी भएको स्पष्ट पार्नुभयो। शोक सभामा दिवंगत नेता गुरूङले पार्टी तथा समाजमा पुर्याउनु भएको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकहरू सहभागी रहेको थियो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि सुरक्षा तथा पर्यावरण मैत्री पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउनु भएको छ। महेन्द्र प्रकाश शिवाकोटीद्वारा लिखित देश विकासको प्रस्तावन र राजनीतिक चेतना पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले हिमाली क्षेत्रमा दोहोरिएको विपदको जलवायु परिवर्तन र वातावरण जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता उल्याउनु भएको हो। पूर्व राष्ट्रपति भण्डारीले विपद आएपछि उद्धार र राहतमा मात्रै केन्द्रीय नभई सम्भावित क्षति न्यूनीकरणका लागि पूर्व तयारी तथा दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनको चुनौती सामना गर्न तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघ संस्था, निजी क्षेत्र र आम नागरिक बीच सहकार्य तथा समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सहभागी पूर्व मन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले लेखक शिवाकोटीद्वारा लिखित दुवै पुस्तक समसामयिक र पठनीय रहेको बताउनु भएको थियो।
1: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
2: पूरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेंगी रोग बारे सचेत बनाऊ।
2: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई?
3: ल त पनि विदेश जानलाई कि के हो?
4: यहीँ भन्दा किन जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु
4: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो मन्दीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार

0: जोड साथै सुनको औठी।
1: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल। सम्पर्क नम्बर 9841 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: रेडियो बिहानी 97.6 MHz।
0: स्वागत छ अब बाँकी समाचार। नेपाल मौसम विज्ञान विभागले मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ। सो दिन बाँकी हिमाली भूभागमा र देशको पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। तराईको भूभागमा मौसम मुख्यतया सफा रहने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा थोरै स्थानमा, देशका बाँकी हिमाली र पहाड़ी भूभागमा एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ। विभागका अनुसार हाल नेपालको पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव रहेको छ। यसै गरी बुधबार देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। पाकिस्तानको

इन्साफ अर्थात पीटीआई का 278 सदस्यलाई पहिले हिरासतमा लिएको छ। दुई पहिले अधिकारीका अनुसार जेलमा रहेका इमरान खानले रिहाईको माग गर्दै सरकार विरोधी प्रदर्शनपछि प्रान्तमा आपतकालीन शासन घोषणा गरेको हो। नाम सार्वजनिक नगर्ने शर्तमा उनीहरूले पार्टीका सदस्यहरूलाई हिरासतमा लिन थालिएको जानकारी दिएका छन्। इमरान खानका समर्थकहरूले देशको कठिन आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकार विरोधी प्रदर्शन गर्दै आएका छन्। हजारौं समर्थक खैबर पख्तुनख्वा प्रान्तका पदयात्रामा सहभागी भइरहेका छन्। यसैबीच प्रान्तका आतंकवादी हिंसा पनि बढ़िरहेको छ। विशेष गरी अफगानिस्तानसँग सीमा जोड़िएको क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बन्दै गएको जनाएको छ। अब खेल खबर। एसियन पेन्ट सन्दर विद्यालय यू 18 छात्र राष्ट्रिय फुटबल च्याम्पियनशीपको उपाधि बागमती प्रदेशको मनकामन स्कूल र मध्य प्रदेशको जनज्योति सेकेण्डरी स्कूलले जितेका छन्। काठमाण्डु दशरथ रंगशालामा सोमबार भएको फाइनलमा छात्रातर्फ जनज्योति सेकेण्डरी स्कूलले सुदूरपश्चिम प्रदेशको श्री जीवन ज्योति माध्यमिक विद्यालयलाई 7-2 गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। जनज्योतिका लागि अनिता राणा मगरको ह्याट्रिक गर्नुभयो। त्यस्तै छात्रतर्फ बागमती प्रदेशको मनकामन स्कूलको गण्डकी प्रदेशको गुरूकुल विद्या सदनको 2-0 गोल अन्तरले हराउँदै उपाधि उचालेको छ। प्रतियोगितामा देशभरका 327 विद्यालयको जिल्ला र प्रदेश स्तरीय छनौट पार गर्दै प्रतिस्पर्धा गरेका थिए। उपाधि विजेता टोलीले जनही 1,00,000 रूपियाँ र ट्रफी प्राप्त गरेका छन् भने उपविजेता टोलीले जनही 50,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचार

0: बाढ़ी प्रभावित धादी को त्रिपुरा सुंदरी गांव का दुई आरु घाट का 65 परिवार ने आपातकालीन राहत सामग्री वितरण। राजनीतिक दबाव र व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानून कार्यान्वयन गर्न प्रधानमन्त्री पालेन्द्र शाहको आग्रह। र एसियन पेन्स यू 18 राष्ट्रिय फुटबल च्याम्पियनसिपको बागमतीको मनोकामना र मधेसको जनज्योति सेकेन्डरी स्कूल च्याम्पियनसिप। बिहार 6:35 बजेको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र ईश्वरी प्रसाद आचार्यलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
2: मोबाइल किन्दा एयरपोर्ट फ्री,
1: 5 बोतलमा गेम खेली 1000 जितौं, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
2: चार्जर, स्टिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
3: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
2: सम्पर्क नम्बर 9849424311, 9849424311।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
11: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
12: 9861705454।
13: सर कम्प्युटर ल्याब जाने आज
14: अब नेक्स्ट फ्राइडे पक्का होस् सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
15: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
14: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
15: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
14: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
15: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
14: सम्पर्क नम्बर 9860628106 9082479417
16: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
17: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
18: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
16: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
18: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
17: किन नि बाबा
18: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
17: हस् बाबा
19: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोपाइटर कृष्ण तिमल सिन्हा
20: सम्पर्क मोबाइल 9741031429
21: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 7 बज्यो

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट आज मिति 2083 साल असोज महिनाको आज 27 गते, तदनुसार ईस्वी सन 2026 अक्टोबर आज 13 तारिक, शक संवत्सर 1948, नेपाल सम्बत 1146, कौलाथ रौद नामको संवत्सर, दक्षिणायन शरद ऋतु, आज मंगलबार रहेको छ, आश्विन शुक्ल पक्ष तिथि रहेको छ, आज तृतीया तिथि रहेको छ, आज 27 गते मंगलबार, आज तृतीया तिथि 40:42 रहेको छ, नक्षत्रमा रहेको छ विशाखा नक्षत्र 49:30, योगमा रहेको छ आज प्रीति योग 39:01, करणमा रहेको छ आज विशेष गरी तैतिलह करण रहेको छ 9:12, आज विशेष गरी चन्द्रमा तुला राशिमा, श्री सूर्यनारायण सिंह कन्या राशिमा, आनन्दादि योगमा आज श्री वत्स योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 6:03 भयो भने सन सूर्यास्त 5:35 हुनेछ र आजको दिनमाने घड़ी 11:32 रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज चन्द्र घण्टा भगवतीको पूजा गर्ने दिन, आज घटस्थापनाको तेस्रो दिन, नवरात्रीको तेस्रो दिन रहेको छ। प्रथमम शैलपुत्री च द्वितीयम ब्रह्मचारिणी तृतीयम चन्द्र घण्टेति कुष्मान्देति चतुर्थकम, भोलि कुष्मान्डा भगवतीको पूजा गर्ने, आज चन्द्र घण्टाय नमः, भोलि कुष्मान्डै नमः, कुष्मान्डा भगवती देव्यै नमः भनेर पनि तपाईँले पूजा गर्न सक्नुहुन्छ भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ।
यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा पनि चर्चा भने गर्नेछौ। आजको लागि कालबेला यानि कि अशुभ समय भनिरहेको छ, विशेष गरी दिउँसोको 1:16:47 दिउँसोको 2:43:39 आज कालबेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आजको लागि लाभ बेला विशेष गरी बिहानको 10:23:05 विशेष गरी बिहानको 11:49:56 लाभ बेला। शुभ बेलाको समय रहेको छ, विशेष गरी आजको लागि शुभ बेला दिउँसोको 2:43:39 विशेष गरी दिउँसोको 4:10:30 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य आज विशेष गरी कन्या राशिमा, चन्द्रमा तुला राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। विशाखा नक्षत्रको दोस्रो चरण नाम आउँछ तुलसा, तुलसी यस्तो नाम आउँछ, तुलाराम यस्तो नाम आउँछ, अन्त्यनाली राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। रमाइलो यात्रा र आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय रहेको छ। आफन्तको उपहारले प्रसन्नता दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने परिवार जनसंघको साथले उत्साह जगाउनेछ। व्यापार व्यवसायबाट आमदानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिन्छ। साँझदेखि स्वास्थ्यमा कमजोरी र काम बिग्रने भयले पनि सताउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिन्छ। रोकिया काम बन्नाले मनका लाभ हुनेछ। चुनौती पन्छाएर काम बढाउन सकिन्छ। भविष्यको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। शत्रुहरू पनि किरण लाग्दै जानेछन् भने साँझको समय रमाइलो रहनेछ। प्रिय भेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइन्छ। आमदानी बढाउने काम पनि शुरू गर्न सकिने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। अध्ययनमा राम्रो प्रगति गर्ने समय रहेको छ। विभिन्न अवसर पछ्याउनेछन्। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। मेहनतले सम्मान स्थान दिलाउन सक्छ। सानातिर प्रतिस्पर्धीलाई हराउन सकिन्छ। पेसा व्यापार व्यवसायमा फाइदै फाइदा हुने खालको योग भयो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अरूको फाइदाको लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। यसै गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। हिस्सेदारीसँग असमझदारी बढ्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउने खालको योग भन्ने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। चिताएको काममा सोझो जस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह समेत जगाउनेछन्। दाजुभाइमा आत्मीयता बन्नेछ भने प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जानेछ। मेहनत गर्दा पेसा व्यापार व्यवसाय मनका धन लाभ हुनेछ। सानोतिर घरेलु समस्या देखा पर्न सक्छ। तैपनि साथीभाइहरूको सहयोगले समस्या सुल्झाउँदै जानेछन्। प्रयत्न गर्दै अगाडि बढ्नुहोस्। दिन लाभदायक रहने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनु पर्ला। नसोची चुनौती अँगाल्ने बानीले काम रोकिन सक्छ। सहयोगीहरूको नाममा आफ्ना काम र कमजोरीको फाइदा उठाउनेहरू फेला पर्दै जानेछन्। सजग रहनुहोला। सानातिर नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनका धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन पनि जुटाउन सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन आफन्त र साथीभाइहरूको सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थमा अल्मल्याउन सक्छन्। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुझ्नुपर्ने योग देखिन्छ। पहिलेका कमजोरी सुधार्दै प्रयत्न गर्नुहोला। खानपानको असावधानीले स्वास्थ्य बिग्रिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन पनि सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नुको साथै अर्थ अभाव सतर्न सक्छ। फाइदाको लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। आवश्यकता पूरा गर्न सर सपोर्ट वा ऋण लिनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको साइज जुन सक्छ। सानातिर आफन्तसँग सम्पर्क बढ्नुको साथै भेटघाटको अवसर पनि जुन सक्छ। परिस्थितिवश रमाइलो क्षणमा मन ढुक्क हुने नहुँदा नहुन सक्छ। वाद विवादबाट टाढा रहनु नै बुद्धिमानी हुने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। केही राम्रो अवसर प्राप्त हुँदैछन्। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सर सपट लिनुपर्ने हुन सक्छ। यात्रा भने रमाइलो र फलदायी नै रहने खालको योग भनिरहेछ। धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन पारिवारिक असमझदारीले कुनै पनि काम रोकिन सक्छ। तैपनि पुरानो समस्या सुल्झाउनले नयाँ अवसर प्राप्त हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुता जमाउँदै नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ। साँझतिर व्यापार व्यवसाय प्रशस्त फाइदा हुनेछ। आय आर्जनका नयाँ स्रोत समेत फेला पर्ने खालको योग पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनका फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनतले कार्यसिद्धि हुनेछ। सानोदेखि नयाँ अवसर प्राप्त हुनेछन्। पेसा व्यापार व्यवसाय पनि मनका फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि कुम्भलाई आजको दिनमा विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जाँदैछन् तैपनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। साँझतिर उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रत्याशित नतिजाले उत्साह समेत जगाउँदैछन्। भाग्यले विभिन्न अवसर पनि जुटाउने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृउद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर रेडियो।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान अनि भविष्य ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। राधे श्याम, कहाँ को बोल्दै हुनुहुन्छ? संगीता अधिकारीजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? आफ्नो विषयमा। धादिङ कुन ठाउँबाट फोन गर्नु भएको? अहिले
1: ज्वालामुखी खरी,
0: ज्वालामुखी गाउँपालिका खरी गाउँबाट।
1: हजुर,
0: जन्ममिति भन्नुहोस् त तपाईँको।
1: 2053 असोज,
0: 2053 असोज महिना
1: 4 गते 4:03
0: बिहानको 4:03 उज्यालो भएको 4 गते होइन?
1: हजुर।
0: ल ठिक छ। जन्म कुन जिल्लामा भएको हो तपाईँको?
1: हजुर,
0: जन्म जिल्ला कुन जिल्लामा हो?
1: इलाम।
0: इलाममा। ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा
1: तपाईँको
0: 2053 साल भाद्र शुक्ल पक्ष पर्छ। असोज भए पनि भाद्र शुक्ल पक्षको बिहिबारको राति उज्यालो भएको शुक्रबार अष्टमी तिथिमा जन्म। वृश्चिक राशि तपाईँको आउँछ, ज्येष्ठाको चौथो चरण नाम आउँछ, युवा कुमारी नाम आउँछ, राशि वृश्चिक पर्छ है। आय दिनाडी परेको छ। घातकमा तिथि प्रतिपदा षष्ठी एकादशी घातक, शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर राशिमा तपाईँको लागि विशेष गरी तुला राशि घातक भनेर लेखिया छ। दशा भाग्य ग्रह राम्रो छ। सूर्य ग्रहणको योग पर्यो एउटा माङ्गलिक योग पर्यो तपाईँको लागि, एउटा चन्द्रमा निजो छ। अब अलिकति मन चञ्चल, मन दोधार हुने, मन थिर नहुने समस्या पनि छ। अलिक छिटो रिसाउन मन लाग्ने, रिस कडा स्वभावको पनि देखिन्छ। तपाईँको विवाह दाम्पत्य प्रेम रहने असफल हुने, विवाह हुने दाम्पत्यमा समस्या आउने ग्रहहरू पनि परेको देखिन्छ। तपाईँको लागि पैसा हातमा नटिक्ने, पैसा खर्च धेरै गराउने ग्रहहरू पनि परेको देखिन्छ। माङ्गलिक हुनुहुन्छ, माङ्गलिकको शान्ति गराउनुहोस्। मंगलबारको दिन शुद्ध भोजन, शाकाहारी भोजन, गणेश चौथी मंगल चौथीको व्रत पूजाहरू गर्नुपर्छ तपाईँले। आइतबारको दिन सूर्यलाई अर्घ दिने, सूर्यलाई जल चढाउने, सूर्यको लागि आइतबारको दिन नुन नखाने, चुहो खाने, शुद्ध भोजन गर्ने गर्नुहोस्। खुट्टामा एउटा दुईटा पाउच बनाएर लगाउनुहोस्, दुईटा खुट्टामा एउटा एउटा है। तपाईँलाई राम्रो हुन्छ। सरकारी जागिर राम्रो छ, पढाइहरू पनि राम्रै हो, तर बीचमा पढाइ रोकिने, सरकारी जागिर पनि बाधाहरू आउने दशाहरू पनि
1: तपाईँको।
0: हजुर, त्यही त, बीचमा बाधा आउने ग्रहहरू। पढाइ राम्रो थियो तपाईँको है। अहिले दशा तपाईँलाई चलेको छ, मनमा पीर चिन्ता लाग्ने ग्रहहरू परेको छ तपाईँको। मनमा धेरै, मन चाहिँ अलिक विचलित भएको छ, मन थिर पनि छैन, मन विचलित, मनमा नराम्रो नराम्रो कुराहरू आउने, शंकाहरू लाग्ने, व्यक्तिप्रति कसैप्रति विश्वास नलाग्ने, विश्वास नरहने भन्ने कुराहरू पनि देखिन्छ। चाँदीको पाउजु बनाएर लगाउनुहोस्, राम्रो हुन्छ। माङ्गलिकको रत्न कवच लगाउनुहोस्। माङ्गलिकको रत्न कवच लगाउनु भयो भने विवाह दाम्पत्य सफल, सजिलो, राम्रो हुन्छ। अलिक छिट्टो रिसाउनु, रिसलाई कम गरौँ, राम्रो हुन्छ है।
1: पशुपालन कस्तो हुन्छ?
0: पशुपालन ठिक छ। नाम के पाल्नुहुन्छ पशुपालनमा? कुखुरा छ, ब्रोइलर कुखुरा। ठिकै छ, मध्यम छ, त्यति धेरै उत्तम पनि मानिँदैन, मध्यम खालको छ तपाईँको पशुपालनमा। तपाईँको विवाह भएको छ कि भएको छैन? विवाह गर्दा नहेराई नजुराइकन विवाह गर्नु भएको होइन? मांगलिक हुनुहुन्छ तपाईँ, अब तपाईँको श्रीमान मांगलिक हुनुहुन्न, अब बुढाबुढीको ग्रह मिल्दैन, अलिक छिटो दिसाउनुहुन्छ तपाईँ, अलिक घमण्डी घमण्डी खालकी हुनुहुन्छ पनि भन्छ, त्यस्तो हुनुहुन्छ कि हुनुहुन्न त्यस्तो लाग्छ लाग्दैन आफैले आफैलाई? रिसाउनु भएन, रिसलाई कम गर्नुपर्छ, रिस मान्छेको शत्रु हो। मांगलिक रत्न कवच पाउँछ हामीसँग, मांगलिक रत्न कवच लाउनु राम्रो हुन्छ, समस्या आउँदैन तपाईँलाई। विदेश तपाईँ धेरै राम्रो हुँदैन, विदेश भन्दा यतै केही गर्नु पऱ्यो, यतै राम्रो हुन्छ। श्रीमानसँग पछि पछि लागेर जानुभयो भने होला राम्रै। पाउजू लाउनु भएको छ खुट्टामा? लाउनु पर्यो नि त, पाउजू त छोरी मान्छे लाउनु पर्यो नि, होइन?
1: कसले भनेको
0: पाउजू त सबै मोबाइलको कुरा छोडिदिनुहोस्। चाँदी हामी सबैलाई थाप्छ, किन थाप्छ भन्दा चाँदी शीतलो हुन्छ, चाँदी है हामी अलि धेरै तातो अनि चाँदी चिसो, अनि धेरै तातो भएको व्यक्तिले चिसो लाउनु पर्यो नि त, तातै तातो राम्रो हुँदैन होइन। तपाईँको सूर्य ग्रहणको योग पाए बरु तपाईँले सुन थाप्दैन, चाँदी त
1: लगाउनु,
0: सुन थाप्दैन बरु, चाँदी लगाउनुहोस् तपाईँले थाप्नु, तपाईँको मन कति चेन्ज हुन्छ भन्ने कुरा है। अब अहिले बनाउनुहोस्, अहिले बनाउनु अर्डर गर्नु, अनि त्यसपछि पूर्णिमाको दिन लाउनु, कोजागत पूर्णिमा, दसैँको पूर्णिमा होइन, त्यो दिन गाईको दुधले यसो पखाल पुल पारेर लाउनु चाँदी, अनि त्यो दिन गाईको दुधले पनि यसो स्नान गर्नुहोस्, गाईको दुध चाहिँ अलिकति पानीमा मिसाएर नुहाई नुहाई गर्नुहोस्, पूर्णिमा पूर्णिमामा त्यसरी नुहाई नुहाई गर्नुहोस्, गाईको दुध थोरै राखेर यसले पनि तपाईँले नुहाउनुहोस् न, पहिला तपाईँले थाहा पाउनुहुन्छ कस्तो फिल हुन्छ, बिस्तारै बिस्तारै एकैचोटि एकैपटकमा त हुँदैन होइन। पूर्णिमाको दिन चोखो गर्नु, सकिनुहुन्छ व्रत बस्नुहोस्, पूर्णिमाको पूजा गर्नु, चन्द्रमाको बेलुका साँझमा यी कुराहरू गर्नुपर्छ तपाईँले। अब विवाहमा अलिकति विशेष ख्याल गर्नुहोला, अरू त्यसो नराम्रो छ नि, ठिक छ। तपाईँ यदि माङ्गलिक र श्रीमान अमाङ्गलिक हुनुहुन्छ भने जे काम गरे पनि असफल हुन्छ, जति कमाए पनि
1: कमाई पनि त्यस्तो नहुनु पनि होइन, हुन त हुन्छ तर बेता त हुँदैन
0: क्या। त्यही त भन्ने छु त मैले अघिदेखिको, यही भन्ने छु मैले तपाईँलाई, धन धेरै खर्च गर्नुहुन्छ, खर्च गर्ने हात छ होइन, अनावश्यक रूपमा खर्च, कहाँ गरो थाहा हुँदैन होइन, यसो बेलुका आएर हिसाब गर्यो भने जहाँ जहाँ नगर्नु पर्ने त्यहीँ त्यहीँ धेरै खर्च गरेको हुन्छ है। त्यसलाई रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लाउनु भनेर भनेको मैले तपाईँलाई अघिदेखिको, हो कि होइन? रत्न कवच लाउने, मङ्गलबारको व्रत, गणेश चौथी मङ्गल ज्योतिको व्रत बस्ने, अहि भनेको थिएँ नि मैले, आइतबारको दिन नुन नखाने, सूर्यकोलाई जल चढाउने, पूर्णिमाको दिन चोहनी त गर्ने, चिना हेर मात्रै त हुँदैन नानी है, ल्याएर मात्रै हुँदैन, मैले भनेको कुरा जसले मान्नुहुन्छ त्यसलाई नराम्रो भएको छैन, अन्त कसैले नराम्रो भएको छ भने ए रेडियोमा फोन गरेर ल गुरु तपाईँले भनेको कुरा मैले माने नराम्रो भयो भनेर मलाई भन्न सक्नुहुन्छ
1: कसैले?
0: तपाईँले गर्नुहोस् छ महिना रत्न कवच लाएर, अनि मैले भनेको कुरा गर्नु छ महिना, तपाईँलाई नराम्रो भयो भने यही कार्यक्रममा नै फोन गरेर ल गुरु मलाई तपाईँले भनेको गरे खोइ त मलाई राम्रो भएन भन्न पाउनुहुन्छ क्या, तर गर्दै नगर्ने अनि राम्रो भएन मात्रै भनेको त हुँदैन फेरि, हो कि होइन? रत्न कवच लाएर मात्रै पनि हुँदैन, चोहनी त गर्नुपर्ने कुरा गर्नु पर्यो है। एउटा चाँदीको सिक्री बनाउनुहोस् अथवा पाउजु बनाउनुहोस् अथवा एउटा चाँदीको बालाहरू बनाएर लगाउनुहोस्, कडाहरू भन्छ लगाउनुहोस्, लगाएपछि तपाईँलाई कस्तो हुन्छ, रत्न कवच लगाउनुहोस् चाँदी पनि लगाउनुहोस्, त्यसपछि कस्तो हुन्छ आफै फिल गरिहाल्नुहुन्छ हो रहेछ भन्ने हुन्छ। विदेशतिर जाने सोच प्लानिङ नगर्नु, अहिले विदेश जाने ग्रह गोचर तपाईँको छैन अहिलेको लागि, अहिलेको लागि चाहिँ तपाईँको ग्रहहरू कमजोर छ, माङ्गलिकले विवाह दाम्पत्यलाई असर गराउने हो होइन, अनि यदि श्रीमान श्रीमती ग्रह एकजुट भएन मिलेन भने उन्नति हुँदैन राम्रो, प्रगति हुँदैन राम्रो, दुःख धेरै गरिन्छ, फल पाइँदै पाइँदैन है, यो एकदम ख्याल गर्नुपर्छ तपाईँले, अरू त्यस्तो नराम्रो छ नि, ठिकै छ है त। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, हामीले धादिङबाट ज्वालामुखीबाट फोन गर्नुभएको, उहाँको आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। मैले तपाईँलाई भनिराखेको हुन्छु, ग्रह दशाको हेराएर मात्रै हुँदैन, ज्योतिषले भने अनुरूप अगाडि बढ्नुहोस्, राम्रो हुन्छ, जीवन सजिलो हुन्छ, सरल हुन्छ भनेर मैले तपाईँलाई भनिराखेको हुन्छु। त्यही भएर है 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भन्ने तपाईँले गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर सर नमस्कार।
0: कहाँको बोल्दै हुनुहुन्छ?
2: सल्यानदेखि झलकमान खत्री।
0: झलकमान खत्रीजी सल्यानबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? आफ्नो विषयमा जनमिति भन्नुहोस्। तपाईँको कति हो?
2: 2062 10 महिना 20 गते।
0: 10 महिना 20 गते। समय भन्नु?
2: समय साँझको 7:30 बजे।
0: साँझको 7:30 बजे हो। जन्म कुन जिल्ला भएको तपाईँको?
2: सल्यान जिल्लामै हुनु छ।
0: तपाईँको आफ्नै हो नि यो?
2: हजुर हजुर, मेरो आफ्नो।
0: ल सुन्नुहोस् है त, श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2062 साल माघ शुक्ल पक्षको बिहीबार पञ्चमी तिथिमा जन्म, मीन राशि। तपाईँको नाम झलक नाम आउँदो रहेछ। बोलाउने नाम के हो तपाईँको?
2: मनोज।
0: मनोज हो। तपाईँको राशिको नाम चाहिँ झलकमान, झलक सिंह यस्तो नाम आउँदो रहेछ क्या?
2: हजुर झलकमान हो नाम।
0: हजुर, मध्यनारी नरगण परेको छ। घातक तिथि पञ्चमी दशमी पूर्णिमा हुन्छ तपाईँलाई, शुक्रबार पनि घातक हुन्छ। नम्बर 5 नम्बर राशिमा मीन राशि घातक, तपाईँको राशि पनि मीन, तर तपाईँलाई मीन राशि नै घातक भन्छ। अलि पानीबाट टाढा रहनुपर्छ, पानीबाट चिसोबाट टाढा रहनु है। अलि पानीबाट तपाईँलाई निमोनिया हुन सक्ने, पछि भविष्यमा बुढेसकालमा श्वास प्रश्वास सम्बन्धी दम सम्बन्धीको समस्या हुने, अहिले पनि अलिकति चिसो भयो भने चिसो लागिहाल्ने, रुगा लागिहाल्ने, यो समस्या अहिले पनि देखिन्छ है। अब अहिले तपाईँलाई तथा सङ्कट चलेको छ क्या, सङ्कटले त खतम बनाउँछ नि मान्छेको बुद्धि, बिगार्छ सङ्कटले, सङ्कटको शान्ति गर्नुपर्छ। 29 वर्षसम्म ग्रह बिग्रिया छ, खतम छ, बर्बाद छ अहिले है। विदेश जाने हो भने तपाईँले पुरै चाँदेको स्वीकृतिहरू बनाएर लाउनु, विदेश त भइहाल्छ, समय छैन विदेशलाई, चिन्ता गर्नै पर्दैन नि। लाउनु पर्यो, पूर्णिमाको दिन चोहनी त गर्ने, शुद्ध भोजन गर्ने, विदेश राम्रो भइहाल्छ, विदेश जाने ग्रह छ, लाने ग्रह छ, एप्लाई गर्नु भएको छ भने ठ्याक्कै भिसा लाग्छ। ल गर्नुभयो, एप्लाई गर्नुहोस्। चाँदीको स्वीकृति बनाएर पूर्णिमाको दिन लाउनु, पूर्णिमाको दिन चोहनी त गर्नु, शुद्ध भोजन गर्नुहोस्, एप्लाई गर्नु, भिसा लागेन भने अनि मलाई भन्नुहोला।
2: अनि
0: वैवाहिक यात्रा तपाईँको ठिक छ, मध्यम छ, त्यस्तो नराम्रो छैन। अनि छिट्टो रिसाउने स्वभावको खालको श्रीमती पाउनुहुन्छ तपाईँ, विवाह 29 पछि नै गर्नुहोस्, राम्रो हुन्छ। 29 पछि 32 भित्र। 29 वर्ष कटाउने अनि त्यसपछि 32 भित्र गर्ने विवाह है। राम्रो छ ग्रहहरू, एकदम स्पेसल छ। फलामको कामहरू गर्नु, फलाम सम्बन्धी कामहरू गर्नु, पहिला आर्मी पुलिसमा यसो भर्ती हुन जानु भएको थियो भने राम्रै पनि हुन्थ्यो है। ठिक छ ग्रह, एकदम राम्रो छ, चिन्ता नगर्नुहोस्। तपाईँको ग्रह अहिले सङ्कट चलेको नराम्रो हो, अनि 7.5 साथीहरू छन् अलिअलि, चिन्ता नगर्नुहोस्, ठिक छ। अब नवदुर्गाको बेला छ अहिले, पूजाहरू गर्नुहोस्, दुर्गाजीको ध्यान गर्नुहोस्, दुर्गा कवचहरू पाठ गर्नुहोस्, हनुमान चालिसाहरू पाठ गर्नुहोस्, राम्रो छ, जीवन सजिलो सरल छ, चिन्ता नमान्नुहोस् है त। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो बारेमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समयको विषयमा पनि जानकारी भने तपाईँले हामीलाई गराउनुहोला। साल महिना गते र समयको आधारमा म यहाँबाट तपाईँको भूत वर्तमान भविष्य ग्रह र भाग्यको विषयमा विशेष छलफल भने गर्ने नै छु पक्कै पनि। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
3: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म रोल्पाको रुम्टीगढी छ विश्रामतलीबाट हो गुरु।
0: रोल्पा रुम्टीगढी गाउँपालिकाबाट?
3: हजुर हजुर।
0: रोल्पातिर खबर के छ?
3: ठिकठाक छ गुरु, ठिकठाक छ।
0: जाडो बढ्यो कि बढ्या छैन? जाडो
3: जाडो बढिरहेछ गुरु,
0: बढिरहेछ। ज्याकेट लाउनु पर्ने बेला भएछ कि भएको छैन?
3: लगभग लगभग अब भइरहेछ गुरु,
0: भइरहेछ।
3: हजुर
0: हजुर। कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
3: म यो छोराको विषयमा हेर्न चाहन्छु गुरु।
0: छोराको विषयमा?
3: हजुर।
0: जन्ममिति भन्नुहोस् त कति हो?
3: 2063।
0: रोल्पा रुन्टीगढी गाउँपालिकाबाट?
3: हजुर हजुर।
0: रोल्पातिर खबर के छ?
3: ठिकठाक छ गुरु, ठिकठाक छ।
0: जाडो बढ्यो कि बढ्या छैन जाडो?

0: 48 मिलेना गुरु अह 48 गुरु
1: खै मलाई कहाँ थाहा हुन्छ तपाईको छोराको अनि
0: सुसति कार्तिक 4 गते हो गुरु 2063
1: त्यसैले कार्तिक भन्नु पर्यो
0: हो कार्तिक 4 गते हो गुरु
1: त 6 को महिना भनेको त असोज महिना हो नि त त्यही त अनि समय भन्नुस् त अब
0: समय बिहान 9 बजे गुरु
1: बिहानको 9 बजे हो
0: हजुर
1: ल ठीक छ सुन्नुस् है त
0: हजुर
1: छोराको विषयमा भन्छु म श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2063 साल कार्तिक कृष्ण पक्षको शनिबार कन्या राशिमा जन्म है अवस्थाको चौथो चरण नाम आउँदो छ ठबाट आदिनाडी देवगण परेको छ है
0: हजुर
1: अनि त्यसपछि घातक तिथि पञ्चमी दशमी पूर्णिमा हुन्छ शनिबार पनि घातक नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि पनि घातकै हुन्छ है
0: हजुर
1: छोराको ग्रह अलिक बिग्रिया रहेछ क्या
0: हजुर
1: जे काम गरे काम पनि नहुने त्यति राम्रो नहुने स्वास्थ्यमा पनि त्यति राम्रो नहुने छिटो रिसाउने एकोरो स्वभावको भनेको नमान्ने नबुझिदिने कुरा होइन
0: हजुर हजुर
1: यसो केटी तरुणी पायो भने यसो यहाँ झिम्क्याइहाल्नु मन लाग्ने खालको ग्रह रहेछ
0: हजुर
1: छोराको अहिले ग्रह एकदमै एकदमै एकदमै बिग्रिआएछ
0: हजुर
1: राहु भन्ने ग्रह चलेको छ अहिले
0: हजुर
1: है भद्रिका भन्ने ग्रह चलेको छ अहिले ग्रह राम्रो छैनै छैन त छोराको कालसर्पको रत्न कवच लाउने अनि मंगलबारको दिन चोहोनी त शुद्ध भोजन गर्ने आइतबारको दिन नुन नखाने यो काम चाहिँ गर्नुपर्छ छोराले
0: हजुर
1: त्यसपछि राम्रो भइहाल्छ समस्या आउँदैन ल भन्नु त जिज्ञासा समस्या के छ ल भन्नुहोस्
0: समस्या यो वैदेशिकको उसमा भिसा लगाउन खोजे लगाओ गुरु
1: हजुर
0: सँगै लगाएको साथीहरूको भिसा आइसक्यो
1: उसको आ छैन
0: उसको आ छैन
1: त्यही त रोक्यो नि त नागले एउटा नागको रत्न कवच पाउँछ अब तपाईँलाई चाहियो भने भन्नु म बनाएर पठाइदिन्छु होलेरीमा
0: हजुर
1: त्यो लगाइदिनुहोस् भिसा आउँछ समस्या आउँदैन
0: है हजुर
1: यसको लागि 10 बजेपछि फोन गर्नु यही नम्बरमा मलाई
0: बाहिर जान अलिक कष्ट छ गुरु त्यो बनाएपछि बाहिर गएपछि हुन्छ
1: एकदम राम्रो त्यो चिन्तै गर्नु पर्दैन नि
0: भिसा आउँछ कि आउँदैन गुरु
1: आउँछ किन नआएर कहाँ जान्छ नआएर हुन्छ आइहाल्छ नि रत्न कवर लाउनु पर्छ आइहाल्छ क्या
0: रत्न कवर लाउनु पर्यो
1: विदेशमा मात्र विदेशको लागि मात्रै होइन रत्न कवर लगायो भने रोकआउट हुने काम सबै अपुरो अपुरो हुन्छ उसको जीवनको पढाइ पनि अपुरो भयो
0: हजुर
1: होइन विवाह पनि अपुरो हुन्छ विदेश पनि अपुरो हुन्छ विदेश गइहाल्यो भने पनि फर्केर आउनुपर्छ फेरि होइन
0: हजुर हजुर
1: रत्न कवच बाबुको लागि एकदम औषधि अचुक हो यो रत्न कवच लगाएर मात्रै विदेश पठाउनु होला
0: हजुर
1: राम्रो हुन्छ अहिले भिसा लाग्छ रत्न कवच लगाएपछि समस्या आउँदैन चिन्ता नगर्नुहोस् है
0: हजुर यो मैले हजुरले फोन गरेर यो लगाउन आएको लागि हजुरले फोन गर्नुपर्छ गुरु
1: 10 बजेपछि फोन गर्नु यही नम्बरमा
0: हजुर हजुर
1: हुन्छ
0: हुन्छ आमा बाउसँग सम्बन्ध कस्तो छ गुरु
1: ठिक ठिकै छ ठिक ठिकै छ त्यस्तो नराम्रो पनि छैन राम्रो पनि छैन अनि बाबु अलि आफ्नै आफ्नै पाराको छ के हो कि होइन
0: त्यस्तै छ गुरु त्यस्तै
1: आफ्नै पाराको छ आफ्नै मर्जीले चल्ने खालको छ
0: हो
1: त्यो भएर छ रत्न कवच एउटा लगाइदिनु पर्यो छोरालाई है
0: हुन्छ गुरु हुन्छ
1: हस्
0: हुन्छ
1: उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी रोल्पाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: नमस्ते
1: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: रोल्पादेखि सपना परियार
1: सपना परियार रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
2: नगरपालिका 10
1: नगरपालिका 10
2: हजुर
1: कसको विषयमा हेर्न चाहनुहुन्छ
2: मैले आफ्नो श्रीमानको विषयमा
1: जन्मिति भन्नुहोस् त उहाँको कति हो
2: 2059 साल
1: 2059
2: भडौको 7 गते बिहान 7 बजे
1: के बार पर्दछ थाहा छ
2: शुक्रबार
1: सुन्नुहोस् है त श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा सर्वमङ्गल मङ्गलले शिवे सर्वार्थ साधिके शरणत्र मुखे गौरी नारायणी नमसुते 2059 भाद्र कृष्ण पक्षको शुक्रबार परिवार तिथिमा जन्म कुम्भ राशि पर्दो रहेछ नाम गोपाल आउँदो रहेछ है नाम गोपाल सिंह

0: कुम्भ राशि नाम गोपाल आउँछ। घातक तिथि तृतीय अष्टमी त्रयोदशी घातक बार कुम्भ घातक बार बिहीबार राशिमा कुम्भ राशि नै घातक हुन्छ। नम्बरमा तीन नम्बर घातक छ। लग्न गरेर बिहा गर्नु भएको रहेछ होइन, अनि विवाह त्यति राम्रो देखेन, बुढाबुढी झगडा पर्दो रहेछ, मनमुटाव हुँदो रहेछ, कुरा मिल्दो रहेछ। कति पो बिहा गर्नु भएको? कति वर्ष पो बिहा गर्नु भएको? छ वर्ष भयो। कतिको झगडा गर्नुहुन्छ बुढाबुढी? अलिअलि गर्नु भएन नि त फेरि, होइन झगडा पर्यो भने शत्रु हाँस्छन्। फेरि तपाईँको श्रीमानको त बहुविवाहको योग परेको छ क्या, बहुविवाह भन्छ क्या त्यसलाई, धेरैवटा विवाह हुने, पहिलो घरबार बिग्रिने होइन,
1: हो
0: त्यस्तो घरबार परेको छ। अब श्रीमानलाई भन्नु मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, अनि हनुमान चालिसा दिनको एकपटक पाठ गर्ने, पढ्ने भन्नु, अनि यो माङ्गलिक पढ्नु भएको छ, माङ्गलिकको रत्न कवच लाउनुपर्छ, राम्रो हुन्छ भन्नु। विदेश राम्रो, सरकारी जागिरमा आर्मी पुलिसमा भर्ती एकदम राम्रो देखिन्छ क्या रे। के गर्नुहुन्छ काम जागिर के छ?
1: त्यस्तो काम जागिर त छैन, बाहिर विदेशतिर।
0: त्यही त विदेशतिर राम्रो छ, फेरि विदेशतिर राम्रो छ नि। चित्त बुझा छ कि बुझा छैन विदेशतिर?
1: हजुर
0: चित्त बुझ्दो छ नि विदेशतिर।
1: म अझ जानु भएन, भिसा आइसकेछ।
0: भिसा आइसकेछ
1: हजुर।
0: हो राम्रो छ, विदेशमा त्यस्तो नराम्रो छैन, ठिक छ। विदेश जानुभन्दा पहिला यो माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लगाएर विदेश जानु भन्नु। तपाईँ दुईजनाको सम्बन्ध राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू रोकावटहरू आउँदैन भन्नु होला। अरू त्यस्तो नराम्रो छैन, ग्रह दशा भाग्य राम्रो छ है। अरू केही छ सोध्न मन लागेको कुरा?
1: नै त्यस्तो त केही छैन, त्यही विदेशको।
0: विदेशमा राम्रो छ, चिन्ता नगर्नुहोस् है। अहिले फेरि साढे साथी छ, अन्त्य साढे साथी छ, अलिकति विशेष ख्याल गर्नु भन्नु। त्यस्तो नराम्रो छैन ग्रह, ठिक छ है त।
1: हुन्छ,
0: उहाँले फोन गर्नुभएको थियो रोल्पा नगरपालिका रोल्पा जिल्लाबाट फोन गर्नुभएको उहाँले। तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा भूत वर्तमान र भविष्यको विषय ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछौ। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर्स नीलकण्ठ नगरपालिका 8 साँगुटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल सम्पर्क नम्बर 98 41 067 345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841 5140 9841 0067100।
2: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 8 बज्यो।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजुभाइ सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-90-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनुको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: जय मसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको लागि आज बाइबल धर्मशास्त्र मत्तीद्वारा लेखित सुसमाचारको 8 अध्यायको 23 पददेखि 27 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस् यसरी पाठ गर्ने छौ। मत्ती 8 अध्यायको 23 हामी पाठ गर्नेछौ। उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। अकस्मात तालमा ठूलो आँधी आयो र छालले डुङ्गालाई ढाक्न लाग्यो। यीशु निदाइरहनु भएको थियो। चेलाहरू आएर यसो भन्दै उहाँलाई भ्युजाए, बचाउनुहोस् प्रभु, हामीहरू नष्ट हुन लाग्यौं। यीशुले तिनीहरूलाई भन्नुभयो, अल्प विश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ? तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो र आँधी बिल्कुल शान्त भयो। यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दरहेछन् भनी ती मानिसहरू छक्क परे। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर यीशु माथिको विश्वासले बतास र समुद्रलाई पनि शान्त पार्न सकिन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ। यसको बारेमा हामी बुझ्ने कोसिस गर्नेछौ। यीशु माथिको विश्वासले प्राकृतिकलाई पनि आफ्नो अधीनमा ल्याउन सक्ने कुरा हामी यहाँ देख्छौ, किनभने यीशुले बतास र समुद्रलाई पनि शान्त पार्नु भएको कुरा हामी यहाँ देख्दछौ। आउनुहोस् यहाँ पहिलो कुरा हामी यहाँ हेरौं। उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। यीशु ख्रिस्ट जहाँ जानुहुन्थ्यो, चेलाहरू पनि यीशु ख्रिस्टको पछि पछि लाग्ने गर्दथ्यो, किनभने यीशु त्यस बेला आफ्ना चेलाहरू सँगै सँगै सेवा काय गर्नुहुन्थ्यो। र यीशु डुङ्गामा चढ्नु भएको देखेपछि उहाँका चेलाहरू पनि डुङ्गामा चढेर उहाँको साथमा अघि बढ़िरहेको अवस्था थियो। तर अकस्मात तालमा ठूलो आँधी आयो र छालले डुङ्गालाई ढाक्न लाग्यो। अब यो अवस्था जटिल थियो र यीशु प्रभु डुङ्गामा हुनुहुन्थ्यो र चेलाहरू पनि यीशु सँगै थिए र यीशु ख्रिस्ट सँगै डुङ्गालाई अगाडि बढाइराखेको अवस्थामा अकस्मात नसोचेको समयमा ठूलो आँधी आयो र यो आँधी आउँदाखेरि र छाल आउँदाखेरि डुङ्गा चाहिँ पानीले भरिएर डुङ्गा डुब्न लाग्यो र ती चेलाहरूले डुङ्गा चलाउन जानेकै थियो। उनीहरूले आफ्नो बलले आफ्नो शक्तिले बुद्धिले भ्याएसम्म उनीहरूले डुङ्गालाई चलाइराखेको थियो र उनीहरूले आफूलाई त्यो डुङ्गाबाट डुङ्गा नडुबोस् भनेर उनीहरूले आफूले जानेको सबै सिपहरू प्रयोग गरेर शक्ति बल प्रयोग गरेर उनीहरूले आफूलाई जोगाउन खोजिरहेको थियो र आँधी डरलाग्दो थियो छाल पनि डरलाग्दो थियो। यस्तो अवस्थामा यीशु प्रभु भने निराइराख्नु भएको थियो भनेर यहाँ विवरण हामी पाउँछौ। यस्तो डरलाग्दो अवस्थामा डुङ्गा डुब्नै लागेको अवस्थामा पनि यीशु निराइराख्नु भएको थियो र यीशुमा शान्ति थियो। यीशु ख्रिस्टमा कुनै डर थिएन र यीशु प्रभु वास्तवमा प्रभुहरूको प्रभु सारा सृष्टिको पनि परमेश्वर सृष्टिकर्ता हुनुहुन्थ्यो। त्यसै कारण यीशु प्रभुमा ढुक्कपन थियो र उहाँ कुनै कुरादेखि डराउने व्यक्ति थिएन किनभने प्रकृतिले पनि उहाँको कुरा सुन्नु पर्थ्यो र उहाँको अधिकार एकदमै महान थियो र यीशु निराइराख्नु भएको थियो र चेलाहरू भने आत्तिएर अब आशा छैन। अब चेलाहरूले आफूलाई आफूले जानेको बुझेको सबै कुरा उनीहरूले अभ्यास गरिसकेको थियो। अब चाहिँ उनीहरू समुद्रमा डुब्ने खतरा भइसकेको थियो र उनीहरू राम्रोसँग डुङ्गा चलाउने व्यक्ति भएको कारणले अब डुङ्गा डुब्ने अवस्थामा पुगिसकेको उनीहरूले महसुस गरे। अब उनीहरूले आफूलाई के सम्झेको भन्दाखेरि उनीहरू अब डुब्ने छ र उनीहरू नष्ट हुन्छन् भन्ने उनीहरू त्यहाँसम्मको सोचाइ र निर्णयमा उनीहरू पुगिसकेको थियो र उनीहरूले अचानक प्रभुलाई भ्युजाउनु भएको कुरा भ्युजाएको कुरा हामी देख्छौ। बचाउनुहोस् प्रभु भनेर उनीहरूले यीशु कहाँ आएर उहाँलाई भ्युजाउँदै यो आवाज उनीहरूले प्रकट गरे, बचाउनुहोस् प्रभु बचाउनुहोस्। किनभने यो बेला चेलाहरूले हार खाइसकेका थिए, चेलाहरूले आफ्नो जीवन अब नष्ट हुन्छ भन्ने कुरा उनीहरूले आफ्नो हिसाब किताब गरिसकेका थिए। त्यसै कारण उनीहरूले यीशुलाई भ्युजाउँदै बचाउनुहोस् प्रभु भनेर उनीहरू कराएर उनीहरूले भने हामीहरू नष्ट हुन लाग्यौ र उनीहरूको हिसाब किताबमा यो सही थियो र उनीहरूले आफ्नो बुझाइमा अब बाँच्ने स्थिति थिएन किनभने आँधी एकदम डरलाग्दो थियो छाल डरलाग्दो थियो। अब हिसाब किताब गर्दा उनीहरूले अब बाँच्ने अवस्था त्यहाँ देखिएन। यीशुले तिनीहरूलाई भन्नुभयो, अल्पविश्वासी मानिस हो तिमीहरू किन डराउँछौ र यो प्रश्न यीशु प्रभुले तिनीहरूलाई गर्नुभयो र यीशुले तिनीहरूलाई भन्दै गर्नुहुँदाखेरि अल्पविश्वासी मानिस हो भन्ने शब्द प्रयोग गर्नुभएको छ। विश्वास सानो भएको मानिस हो, सानो विश्वास भएको ठूलो विश्वास नभएको मानिस, तिनीहरूको विश्वास एकदमै सानो भन्ने कुरा यहाँ देखिन्छ। उनीहरूमा ठूलो विश्वास रहन्छ, त्यसकारण विश्वास नभएपछि उनीहरूको जीवनमा ठूलो डर आएको देखिन्छ। यो डर मानिसको लागि एकदमै सामान्य डर हो किनभने मानिसमा जब विश्वास हुँदैन तब आउने परिस्थितिहरू देख्दा वरिपरिको परिस्थिति देख्दा डर लाग्छ र यो डराउनु स्वाभाविक हो र चेलाहरूमा विश्वास थिएन भन्ने कुरो यहाँ बुझिन्छ र विश्वास नभएपछि अब यिनीहरूमा ठूलो डरले छायो, अब नष्ट हुन्छ भन्ने कुरामा उनीहरू डराए, आशा गुम्न लागेको कुरा हामी यहाँ देख्छौँ। तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नु भयो र आँधी बिल्कुल शान्त भयो। आदरणीय श्रोता, यीशु ख्रीष्ट जो मुक्तिदाता हुनुहुन्छ, जो उद्धारकर्ता हुनुहुन्छ र उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँको अगाडि कुनै कुरा पनि असम्भव भन्ने छैन किनभने प्रकृतिले पनि उहाँको आज्ञा पालन गर्नुपर्छ र उहाँले बतासलाई र समुद्रलाई हकार्नुभयो भनिएको छ। यसको अर्थ किन आयो, किन यसो गरेको भनेर यहाँ यीशु प्रभुले हकार्नु भयो। आँधी चुप लाग भनेर प्रभुले भनिसकेपछि, तिमीहरू यहाँबाट हटिजा भनेर प्रभुले भनिसकेपछि आँधी बिल्कुल शान्त भएको घटना यहाँ उल्लेख गरिएको छ। आदरणीय श्रोता, यो आँधी बिल्कुल शान्त भयो भनिएको छ। त्यहाँका मानिसहरूले, चेलाहरूले पनि यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनको आज्ञा मान्दो रहेछन् भनी ती मानिसहरू छक्क परेको घटना हामी यहाँ पाउँछौ। आदरणीय श्रोता, आज यो खण्डमा हेर्दाखेरि यीशु माथिको विश्वासले बतास र समुद्रलाई पनि शान्त पार्न सक्छ, र आज यहाँहरूको जीवनमा बतास र समुद्र जस्ता आँधी बेरीहरू, आँधी र छालले तपाईँको जीवनमा कतिको असर पारिराखेको छ। बतास रूपी अथवा समुद्र रूपी यी छालहरूले तपाईँको जीवनमा कस्तो प्रभाव पारिरहेको छ, तपाईँको जीवनमा नष्ट हुन लाग्यो भन्ने अवस्थाको महसुस गरिराख्नु भएको छ कि अब हामी नबाँच्ने भयौं, यो आँधी र यो छालबाट अब हामी कुनै कारणले कुनै उपाय छैन भनेर अब निराश भएर डराएर अब जिन्दगी सकियो भन्ने अवस्था के हजुरहरूको जीवनमा पनि यो महसुस गरिराख्नु भएको छ? चेलाहरूले जसरी अब जिन्दगी नष्ट भयो भनिराखेको थियो, यही अवस्थामा उनीहरूलाई यीशु प्रभुले विश्वास नभएको मानिसहरू तिमीहरू किन डराउँछौ भनेर प्रभुले भन्नुभएको जस्तै यहाँहरूको बीचमा पनि छाल रूपी समस्याहरू, बतास रूपी समस्याहरूले आशा नै निभ्न लागेको, अब नष्ट हुन लागेको अवस्था यहाँहरूले महसुस गरिराख्नु भएको छ भने, जसरी चेलाहरूले यीशुलाई बिउझाएर हामीलाई बचाउनुहोस् प्रभु भनेर उनीहरूले यीशुलाई उठाएका थिए, यीशुलाई प्रभु भनेर उनीहरूले सम्बोधन गरेका थिए। प्रभु भनेको चाहिँ मालिक हो, प्रभु भनेको चाहिँ जीवनको स्वामी हो, अनि उनीहरूले यीशु को चरणमा आएर यीशुलाई पुकार गरेका छन् मचाउनुहोस् प्रभु भनेर। यदि यहाँहरूको जीवनमा पनि यस्तै अवस्थाले भरिराख्नु भएको छ, एक्लै हुनुहुँदाखेरि पनि यो कुराले सताइराख्नु भएको छ, समाजमा तपाईँ सताइराख्नु भएको छ, अब आशा नै निम्न लागेको छ, अब बाँच्ने उपाय छैन, धेरै कोसिस गरेको अवस्थाहरू हुन सक्छ, यो निराशाबाट, यो नष्ट हुनुबाट बाँच्ने उपायहरू धेरै गरिसक्नु भएको होला, जसरी डुङ्गा चलाउने व्यक्तिले आफ्नो सिप सबै जानेका कुराहरू लगाएर उनीहरूले कोसिस गर्दाखेरि पनि नभएपछि उनीहरूले यीशुलाई पुकार गरेका थिए, र यहाँहरूको जीवनमा पनि धेरै कोसिस गर्नुभएको होला, यो समस्या बाट छुटकारा पाउनको लागि, धेरै समस्याहरूबाट छुटकारा पाउनलाई कोसिस गर्नुभएको होला, तर आशा निभिरहेको अवस्था, आशा रहित भएर जीवनमा डरै डरले भरिएर यदि यहाँहरू बसिराख्नु भएको छ भने चिन्ता नगर्नुहोस्। तपाईँको लागि खुसीको खबर यही हो, यीशुलाई भन्नुहोस्, यीशु प्रभु कहाँ आएर उहाँलाई विश्वास गरेर भन्नुहोस्, बचाउनुहोस् प्रभु मलाई, यीशु बचाउनुहोस् मलाई, यो समस्याबाट मलाई छुटकारा दिनुहोस्, मलाई आशा दिलाउनुहोस्, मेरो जीवन नष्ट भएको छ भनेर यहाँहरूले पनि प्रभुलाई पुकार गर्नुहोस्, र आफ्नो विश्वास जो नभएको कारणले यो डरहरू आएको छ, अब विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने यीशु प्रभुले ती बतास र समुद्रलाई जसरी हकार्नुभयो, आँधी बिल्कुल शान्त भयो, त्यसरी नै यहाँहरूको जीवनमा पनि यीशु प्रभुले ती बतास रूपी समुद्र रूपी समस्याहरूलाई यीशु प्रभुले हटाउनुहुनेछ र हजुरको जीवनमा शान्ति दिनुहुनेछ र तपाईँ फेरि नयाँ आशामा जिउनुहुनेछ। अनि मानिसहरूले जसरी भनेका थिए यिनी त कस्ता मानिस हुन् भनेर मानिसहरूले सोचे, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दो रहेछन् भनी ती मानिसहरू छक्क परे। त्यसरी नै यहाँको जीवनमा पनि यीशु प्रभुले सबै समस्याहरूबाट छुटकारा दिइसकेपछि तपाईँ र तपाईँका मानिसहरू छक्क पर्नुहुनेछ र यहाँहरूको जीवनमा परिवर्तन भएको देख्नुहुनेछ र आशीर्वाद पाएको देख्नुहुनेछ, आफ्नै आँखाले तपाईँले देख्नुहुनेछ। त्यसकारण आज यदि यहाँहरूको जीवनमा पनि यसरी निराशा आइराखेको छ, अब आशा नै मर्न लागेको, आशा नै छैन भनेर जिन्दगीको एउटा मृत्युको घाटीमा पुगिसक्नु भएको छ भने यीशुलाई पुकार्न नबिर्सिनुहोस्। यीशु कहाँ आउन नबिर्सिनुहोस्। यीशुलाई पुकार्न नबिर्सिनुहोस्। यीशु तपाईँको लागि सहायता गर्नका लागि उहाँ सधैँ तयार हुनुहुन्छ। यीशुले बोलाइराख्नु भएको छ, हे मेहनत गर्ने र बोझले लादीहरू म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु भन्नुभएको छ। तपाईँलाई विश्राम चाहिएको छ, तपाईँलाई शान्ति चाहिएको छ, तपाईँलाई आशा चाहिएको छ, भविष्य चाहिएको छ भने आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आश्चर्य कर्महरू तपाईँको जीवनमा अनुभवहरू गर्नुहोस् र परमेश्वरलाई महिमा दिनुहोस्। किनभने यीशुमाथिको विश्वासले बतास र समुद्र रूपी सबै समस्याहरूलाई उहाँले शान्त पार्न सक्नुहुन्छ। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले फेरि अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस्त, जय मसीह।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: शाखा प्रबन्धक रविना लामिछाने नेशनल लाइफ इन्सुरेन्स धादिङ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: देविका सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 सुकमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ।
3: प्रोपाइटर दामोदर रिजाल।
2: सम्पर्क फोन नम्बर 0105241661 मोबाइल नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाईको पनि व्यवस्था रहेको छ।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: समर सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ। प्रोपाइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 9860707606।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोभाइडर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-6669 9865-2591। हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुको साथै मेलाको स्टल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल श्रेष्ठ, सम्पर्क नम्बर 9861970040। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू डिजाइनर टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर राहुल परियार, सम्पर्क नम्बर 9845334555 9841065490। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: द म्याजिक फुड नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलनटोल जाने बाटो। हामी कहाँ नेपाली चाइनिज इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा, सम्पर्क नम्बर 0105204048 9510667625।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।
2: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: झुलभित्र मात्र सुत्ने,
3: घरको छ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्डाखुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेंगी रोग बारे सचेत बनाऊ।
3: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजुभाइ सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुचा बजार धादिङ। हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122, मोबाइल नम्बर 9850809671। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो फुटवेयर कलेक्सन प्रोप्राइटर विनय सराफ, मोबाइल नम्बर 9812252553। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: इन्द्र मोबाइल सेन्टर धादिङ मेची पुछा बजार। हामी कहाँ मोबाइल तथा मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849424111, 9849424111।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: कोइराला भू सेवा केन्द्र थादिनेसी धादिङ। जग्गा राजिनामा 5, अंशवर्ण, चाडफेड, किनबेच, नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 9851144350, खगेन्द्र कोइराला 9415003072, राजन कोइराला 9510008072।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: जय बजरंग ट्रेनिङ नीलकण्ठ नगरपालिका 12 देवीथान धादिङ सम्पर्क नम्बर 9856038538। हामी कहाँ गुणस्तरीय रड पीपीसी ओपीसी सिमेन्ट पाइप साता तथा रंगीन जस्ता पाताहरू एंगल पत्ती रकवायर पत्ती राउन्ड पाइप च्यानल पत्ती स्टील पाइप ग्रिलको बुट्टा एचआर सिट सीआर सिट आदि पाइन्छ।

0: सापकोटा सम्पर्क नम्बर 9841032042।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: बीके मार्बल एण्ड सेनेटरी हाउस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर विष्णु प्रसाद राजवंशी हामी कहाँ हाई क्वालिटी मार्बल ग्रेनाइट टाइल सबै प्रकारका सेनेटरीज उपलब्ध छन् साथै एसियन पेन्ट्सको जिल्लाकै उत्कृष्ट डिलर हाम्रो पसल धादिङ बेसी र गजुरीमा पनि उपलब्ध छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: डायमन्ड भेटनरी सेन्टर नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिन हामी कहाँ विभिन्न किसिमका स्वदेशी तथा विदेशी औषधिहरू भ्याक्सिन तथा उन्नत जातका बिउहरू लगायत विषादीहरू पनि पाइन्छ। यहाँ निशुल्क गोबर परिचय तथा कुखुराको पोस्टमार्टम पनि गरिन्छ। सम्पर्क नम्बर 9841086496 9551060363।
2: बाबुहरू बाहिर आउँछ

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रेविका सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 सुकमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
2: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल श्रेष्ठ, सम्पर्क नम्बर 9861970040। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू डिजाइनर टेलरिंग एन्ड कटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोपाइटर राहुल परियार, सम्पर्क नम्बर 9845334455 9841065490।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सु इन्टरप्राइजेस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोपाइटर गकुल नेउपाने, सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर पीबीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335309। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9867-25-19-91 हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्टल स्टेज कम्पाउण्डको काम पनि गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 9843252638। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ। के तपाईं यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री
0: चार्जर स्पिकर ग्लास कभर इयरपोड्स लगायतको सामानमा 50% डिस्काउन्ट।
1: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। 5 बोतलमा गेम खेली 1000 सम्म जितौं।
2: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुसर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: देविका सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 सुकमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869621377 9818320632।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ प्रोपाइटर दामोदर रिजाल। सम्पर्क फोन नम्बर 0105204161 मोबाइल नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाइको पनि व्यवस्था रहेको छ।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा
3: नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: संचालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर नीलकण्ठ नगरपालिका 8 साँगुटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल सम्पर्क नम्बर 9841067345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: कता हो साइला यस्तो हतार हतारमा?
3: कहाँ हुनु नि, पासवर्ड बनाउन जानलाई?
2: ल तपाईँ विदेश जानलाई इसकी के हो?
3: यहीँ भन्द किन चाहेर है पासपोर्ट?
2: बटारिया कुरो नगर्नु मस।
3: होइन तलाई थाहा छैन के हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
10: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 9860574422, 9818140153।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोप्राइटर सुरेश सुनार, सम्पर्क नम्बर 97 45 33 58 68 98 19 81 88 16।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्म

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जय बजरंग ट्रेनिङ नीलकण्ठ नगरपालिका 12 देवीथान धादिङ सम्पर्क नम्बर 9856038538। हामी कहाँ गुणस्तरीय रड पीपीसी ओपीसी सिमेन्ट पाइप साता तथा रंगीन जस्ता पाताहरू एंगल पत्ती रकवायर पत्ती राउन्ड पाइप च्यानल पत्ती स्टील पाइप ग्रिलको बुट्टा एचआर सिट सीआर सिट आदि पाइन्छ। के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री
0: चार्जर स्पिकर ग्लास कभर इयरपोड्स लगायतको सामानमा 50% डिस्काउन्ट।
1: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौं।
2: तिम्रो मोबाइल पसल दार्जिलिङ बेसी पुसर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछार बजार, हामी कहाँ मोबाइल तथा मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849424111 9849424111।
0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री,
1: चार्जर, स्पिकर, ग्लास, कभर, इयरपोड्स लगायतको सामानमा 50% डिस्काउन्ट।
0: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौ।
2: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111 9849424111।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कोइराला भू सेवा केन्द्र थादिनेसी धादिन, जग्गा राजीनामा पास, अंशवर्ण, चाटफेड, किन्बेच, नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 9851443350, खगेन्द्र कोइराला 9845003072, राजन कोइराला 9510008072।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: द म्याजिक फुड, नीलकण्ठ नगरपालिका 3 बिग बजार मिलन टोल जाने बाटो। हामी कहाँ नेपाली, चाइनिज, इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा, सम्पर्क नम्बर 0105204048 9510607725।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9865-25-1991 हामी कहाँ टेन्टदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुको साथै मेलाको स्टल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
2: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: बाबा, म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
9: सर सर कम्प्युटर ल्याब जाने आज
10: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
11: सधैँ यस्तै भनेर चाहनु होइन के भयो के हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
10: के हुनु नि म्याम पहिले चेकअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
11: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
2: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
2: सम्पर्क नम्बर 9860628106 9082979417
12: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos. Xiaomi kinda upahar every day bumper ma Thailand holiday.
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ
2: प्रोपाइटर दामोदर रिजाल।
1: सम्पर्क फोन नम्बर 0105204161 मोबाइल नम्बर 9841664455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाइको पनि व्यवस्था रहेको छ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: समर सुनजादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोपाइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 9860707606।

40 063 345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू, कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841521840 9841067000।

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोका रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने 3-3 महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त संचार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं। नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस डीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विवादित बनेका सांसद सुनारमाथि रासोपाले छानबिन गर्दै कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोक, आफूलाई नियोजित रूपमा चरित्र हत्या गरिएको सुनारको दावी।
0: विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन शुरू, हातखुट्टा बाँधेर दौड़िन भनिएको मुख्यमन्त्रीहरूको गुनासो।
1: वाइसेल नेपालद्वारा निर्माण गरिएका अस्थायी आवास आज बाढ़ी पीड़ितलाई हस्तान्तरण, सरकारले अस्थायी आवास बनाउन प्रस्ताव आह्वान गरिएको म्याद आज सकिँदै।
0: भारतको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाइयो, रामलीला बुरारी र सीडीबी मैदानमा प्रदर्शनका नयाँ क्षेत्र घोषित।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपाल र ओमान बीचको खेल जारी, नेपाल पहिले ब्याटिङमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाउ।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। एक अडियो सार्वजनिक भएपछि विवादित बनेका सांसद खगेन्द्र सुनारलाई राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सांसदको हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोक लगाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको अनुशासन समितिलाई छानबिन गर्न निर्देशन दिइएको र छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको उहाँले उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा आफ्ना प्रतिनिधि सभा सदस्य सुनारका सम्बन्धमा संचार माध्यममा सार्वजनिक भएका समाचार, श्रव्य सामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ। उक्त विषयको सत्य तथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिइएको छ। विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ। कानूनभन्दा माथि कोही पनि हुँदैन भन्ने मान्यतामा दृढ़ रहेको उल्लेख गर्दै राष्ट्रपाले कानूनको उल्लंघन वा पदीय आचरण विपरीतको कार्य गर्ने जो कोहीलाई राजनैतिक संरक्षण नदिने स्पष्ट पारेको छ। सुनारले भने आफूलाई बदनाम गराउने प्रयास भएको भन्दै सार्वजनिक अडियो आफ्नो नभएको दावी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो दावी गर्नुभएको हो। आफू विरूद्ध नियोजित रूपमा चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको दावी गर्दै सुनारले संसदको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचार विरूद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको जिकिर गर्नु भएको छ।
1: प्रदेशका मुख्यमन्त्रीहरूले संहिताको मर्म अनुसार अभ्यास गर्न नपाएको बताएका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा शुरू अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 को उद्घाटन कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्रै संहिता नभएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले राज्य सञ्चालनमा नागरिकको पहुँच बढ़ाउनु, स्थायित्व आवश्यक स्थानीय आवश्यकता अनुसार नीति निर्माण गर्दै शासन प्रणालीलाई उत्तरदायी बनाउनु नै वास्तविक संहिता भएकोमा जोड़ दिनु भएको छ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघ सरकारले आवश्यक कानून नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनु भएको छ। संघले प्रदेशको खुट्टा बाँधेर दौड़न निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नु परेको उहाँको भनाई छ। संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलताको समाधान र प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको कोशी प्रदेश सरकारले जनाएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा संघीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोतको बाँडफाँड, कानून निर्माणमा एकरूपता कायम गर्ने र प्रदेश बीच असल अभ्यासको आदान प्रदान गर्ने विषयमा समेत छलफल गरी विराटनगर घोषणा पत्र जारी गरिनेछ।
0: नवरात्रको तेस्रो दिन आज दशैंघर वा पूजाको ठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै नाम चन्द्रघण्टा रहन गएको धर्मशास्त्रमा उल्लेख छ। घटस्थापना गरिएको दिन घडामा नौ दुर्गा मध्येकी पहिलो दिन देवी शैलपुत्रीको, दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गर्न लागि हो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका अवसरमा राजधानी काठमाडौँका साथै देशका मुख्य मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको चहल पहल छ।
1: दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप पर्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक रविन्द्र खनालका अनुसार दशैं मनाउनको लागि काठमाडौँका विभिन्न नाका हुँदै पछिल्लो 24 घण्टामा 56,809 जना यात्रु बाहिरिएका छन्। उहाँका अनुसार फर्पिङ नाकाबाट 5,110, नागढुङ्गा नाकाबाट 27,649, भीमढुङ्गा नाकाबाट 5,13, तीन पिप्ले नाकाबाट 972, साँखु नाकाबाट 608, भक्तपुर नाकाबाट 20,615 र भटेनाडा नाकाबाट 886 यात्रु बाहिरिएका छन्। दशैंका लागि घर फर्कने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ।
0: नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन नेपाली कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन वाइसएल नेपालले भोटेकोशी बाढ़ी पीड़ितका लागि निर्माण गरेका अस्थायी आवास आज हस्तान्तरण गरेको छ। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका साथ रातमाटेका विस्थापितका लागि बनाइएका 150 अस्थायी घरमध्ये 21 पीड़ितलाई हस्तान्तरण गरिएको हो। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज ती अस्थायी आवास हस्तान्तरण गर्नुभएको वाइसएल नेपालका अध्यक्ष पुष्प ओलीले जानकारी दिनुभयो। ओलीका अनुसार भदौ 10 गते भोटेकोशी बाढ़ी आए लगतै नुवाकोटमा वाइसीएलका करिब 600 नेता कार्यकर्ता उद्धार राहत शव व्यवस्थापन रगत आपूर्ति र होल्डिङ सेन्टरको खानपिनमा खटिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रसुवाको भोटेकोशीमा आएको प्रलयकारी बाढ़ी र त्यसले पुर्याएको अकल्पनीय क्षति प्राकृतिक विपत्तिको परिणाम मात्र नभएको बताउनुभयो। विकसित भनिने मुलुकहरूले अपनाएको विकासको गलत मोडलको असर नेपालले भोग्नु परेको उहाँको भनाइ थियो। भोटेकोशी बाढ़ी गएको 48 दिन बित्दा सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित घर परिवारका लागि बल्ल अस्थायी आवास निर्माणको प्रक्रिया अगाडि बढ़ाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण गर्न चाहने एनजीओआईएनजीओलाई प्रस्ताव आह्वान गरेको हो। 7 गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको समय आज सकिँदैछ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाढ़ीले अवरूद्ध बनेको बागलुङको गलकोट ताराखोला सड़क 2 सातापछि सञ्चालनमा आएको छ। गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सड़क या असोज 11 गतेदेखि अवरूद्ध भएको थियो। गलकोट र ताराखोलाको सीमाना गाईघाट झण्डा नजिक सड़कको ट्र्याक बगाएपछि अवरूद्ध बनेको सड़कमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी जानकारी दिनुभयो। दरम खोलामा आएको बाढ़ीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सड़कको विभिन्न भागमा क्षति पुर्याएको थियो। बाढ़ीले सड़कको ट्र्याक बगाएपछि गलकोट र ताराखोला बीचको यातायात सम्पर्क विच्छेद भएको थियो। सड़क अवरूद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या थियो। सड़क सञ्चालनमा आएसँगै गलकोट र ताराखोला बीच आवतजावत गर्ने स्थानीयवासी यात्रु तथा सवारी साधनलाई सहज भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारत सरकारले झण्डै 3.5 दशकदेखि देशभरको आन्दोलनको केन्द्र बनिरहेको दिल्लीको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। यसको सट्टामा भारतले विरोध प्रदर्शनका लागि रामलीला मैदान, पुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान निर्धारण गरेको छ। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको दावी गर्दै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टी सीजेपीले शनिबारदेखि जन्तर मन्तरमा विरोध प्रदर्शन गरिरहेका बेला भारत सरकारले उक्त स्थानमा आन्दोलन गर्न नपाइने निर्णय गरेको हो। दिल्ली प्रहरीले राजधानीमा हुने विरोध प्रदर्शनका लागि नयाँ निर्देशिका जारी गरेको छ। दिल्ली प्रहरीका अनुसार केन्द्रीय गृह मन्त्रालयले विरोध प्रदर्शनका लागि वैकल्पिक स्थानको समीक्षा गर्न एक समिति गठन गरेको थियो। त्यही समितिको सिफारिशका आधारमा नयाँ व्यवस्था लागू गरिएको दिल्ली प्रहरीद्वारा जारी आदेशमा समितिले पूर्वी दिल्लीको रामलीला मैदान, बुरारी मैदान र सीबीडी मैदानलाई विरोध प्रदर्शनका लागि नयाँ स्थानका रूपमा सूचीकृत गर्न आग्रह गरेको छ। दिल्लीमा रहेका उल्लेखित तीन स्थान संसद भवन आसपासका केन्द्रीय प्रशासनिक क्षेत्रबाट टाढा पर्छन्। रामलीला मैदान दिल्लीमा छ भने बुरारी मैदान उत्तर पश्चिम दिल्लीमा छ अनि सीबीडी मैदान पूर्वी दिल्लीमा छ। रामलीला मैदान जन्तर मन्तरबाट लगभग 3 किलोमिटर टाढा अर्थात अन्य दुई स्थानभन्दा जन्तर मन्तर नजिक रहेको छ। बुरारी मैदान जन्तर मन्तरबाट झण्डै 21 किलोमिटर टाढा छ भने सीबीडी मैदान 13 किलोमिटर टाढा छ।
1: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपाल र ओमान बीचको खेल अहिले जारी छ। ओमान स्थित अल अमिरात मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 13.3 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 52 रन बनाएको छ। त्रिदेशीय सिरिज अन्तर्गत पहिलो खेलमा क्यानाडालाई पराजित गरेको नेपाल आज लगातार दोस्रो जित हासिल गर्दै शीर्ष 6 स्थानमा रहेर एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा छ। आइतबार क्यानाडामाथिको जित निकालेर 6 स्थानमा उक्लिएको नेपालले 33 खेलबाट 12 जित र 19 हार सामना गर्दै 26 अङ्क जोडेको छ। ओमान भने शीर्षमा 4 स्थानभित्रै रहँदै सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 33 अङ्क जोडेको छ। नेपाल र ओमान बीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भएका छन्। हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराउँदा नेपालले 5 खेल जितेको छ। पछिल्लो पटक एसएससी प्रिमियर कपमा नेपालले ओमानलाई 87 रनले हराएको थियो।
0: बिहान दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विवादित बनेका सांसद सुनारमाथि रासोपाले छानबिन गर्दै कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोक, आफूलाई नियोजित रूपमा चरित्र हत्या गरिएको सुनारको दावी।
0: विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू, हातखुट्टा बाँधेर दौड़िन भनिएको मुख्यमन्त्रीहरूको आरोप।
1: वाइसएल नेपालद्वारा निर्माण गरेका अस्थायी आवास बाढ़ी पीड़ितहरूलाई हस्तान्तरण, सरकारले अस्थायी आवास बनाउन प्रस्ताव आह्वान गरेको म्याद आज सकिँदै।
0: भारतको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाइयो। रामलीला बुरारी र सीबीडी मैदान प्रदर्शनका नयाँ क्षेत्र घोषित।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपाल र ओमान बीचको खेल जारी, नेपाल पहिले ब्याटिङमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
9: विजय दशमी, शुभ दीपावली, नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 9860574422, 9818140153।
9: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अनुग्रह सुनचारी पसल निलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोप्राइटर सुरेश सुनार, सम्पर्क नम्बर 97 45 33 58 68 98 19 81 88 16।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इन्द्र मोबाइल सेन्टर धादिङबेसी पुछर बजार हामी कहाँ मोबाइल तथा मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849424111 9849424111।
0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरबड्स फ्री,
1: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
0: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौ।
2: इन्द्र मोबाइल पसल दार्जिलिङबेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111 9849424111।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कोइराला भू सेवा केन्द्र धादिङ जग्गा राजीनामा पास अंशवर्ण चारफेर किनबेच नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 9851443350 खगेन्द्र कोइराला 9845000372 राजन कोइराला 9510008072।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: द म्याजिक फुड नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल जाने बाटो। हामी कहाँ नेपाली चाइनिज इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा। सम्पर्क नम्बर 0105244048 9510667725।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335309। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको संपूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदी बहिनीहरू लगायत संपूर्ण ग्राहक मानव भावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोभाइडर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69686-690 9866-25-1991। हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्टल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू, व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू, शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड, देनीघाट रोराङ गाउँपालिका, वडा नम्बर 7, धुसा, धादिङ।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर, नीलकण्ठ नगरपालिका 8, साँगुटार, धादिङ। प्रोप्राइटर श्रीकृष्ण रिजाल। सम्पर्क नम्बर 9841067345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू, कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी सुगतिपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शुभकामना स्टोर नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9863 69 13 50।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्ड का मोबाइल टीवी फ्रिज वाशिंग मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टी का साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टीवी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841521840 9841501000। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ, प्रोप्राइटर दामोदर रिजाल। सम्पर्क फोन नम्बर 0105204161, मोबाइल नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाइको पनि व्यवस्था रहेको छ।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: समर सुनजादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोप्राइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 9860707606।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 9843252338। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बीके मार्बल एन्ड सेनेटरी हाउस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर विष्णु प्रसाद राजवंशी हामी कहाँ हाई क्वालिटी मार्बल ग्रेनाइट टाइल सबै प्रकारका सेनेटरीज उपलब्ध छन् साथै एसियन पेन्ट्सको जिल्लाकै उत्कृष्ट डिलर हाम्रो पसल धादिङ बेसी र गजुरीमा पनि उपलब्ध छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: डायमन्ड भेटनरी सेन्टर नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिन हामी कहाँ विभिन्न किसिमका स्वदेशी तथा विदेशी औषधिहरू भ्याक्सिन तथा उन्नत जातका बिउहरू लगायत विषादीहरू पनि पाइन्छ। यहाँ निशुल्क गोबर परिचय तथा कुखुराको पोस्टमार्टम पनि गरिन्छ। सम्पर्क नम्बर 9841689566 98511463।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजुभाइ सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-9060-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुचा बजार धादिङ। हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122, मोबाइल नम्बर 9850809671। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो फुटवेयर कलेक्सन प्रोप्राइटर विनय सराफ, मोबाइल नम्बर 9812225553। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुग्रह सुनचारी पसल निलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोप्राइटर सुरेश सुनार, सम्पर्क नम्बर 97 45 33 58 68 98 19 81 88 16।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 9843252338। यहाँ नयाँ साइकल सुपथ मूल्यमा

Thank you.

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बीके मार्बल एन्ड सेनेटरी हाउस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर विष्णु प्रसाद राजवंशी हामी कहाँ हाई क्वालिटी मार्बल ग्रेनाइट टाइल सबै प्रकारका सेनेटरीज उपलब्ध छन् साथै एसियन पेन्ट्सको जिल्लाकै उत्कृष्ट डिलर हाम्रो पसल धादिङ बेसी र गजुरीमा पनि उपलब्ध छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: डायमन्ड भेटनरी सेन्टर नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिन हामी कहाँ विभिन्न किसिमका स्वदेशी तथा विदेशी औषधिहरू भ्याक्सिन तथा उन्नत जातका बिउहरू लगायत विषादीहरू पनि पाइन्छ। यहाँ निशुल्क गोबर परीक्षण तथा कुखुराको पोस्टमार्टम पनि गरिन्छ। सम्पर्क नम्बर 9841689466 9551460463। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजुभाइ सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-90-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: धादिङ डेयरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुछा बजार धादिङ हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122 मोबाइल नम्बर 9851099671।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: कता हो साइला यस्तो हतार हतारमा?
3: कहाँ हुनु नि, पासवर्ड बनाउन जानलाई?
2: ल तपाईँ विदेश जानलाई कि के हो
3: यही भन्दा किन चाहेर है पासपोर्ट?
2: बटारिया कुरो नगर्नु होस्
3: होइन, तँलाई थाहा छैन क्या हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो मन्दिरमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार, यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे, यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
10: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 9860574222, 9818140153।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 9843252638। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछा बजार हामी कहाँ मोबाइल तथा मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849424111 9849424111।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कोइराला भूसेवा केन्द्र थादिनेसी धादिन जग्गा राजीनामा पास अंश बन्न चाडफेड किन्देच नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 9851144350 खगेन्द्र कोइराला 9845000372 राजन कोइराला 9850008072।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: द म्याजिक फुड नीलकण्ठ नगरपालिका 3 बिग बजार मिलन टोल जाने बाटो हामी कहाँ नेपाली चाइनिज इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा। सम्पर्क नम्बर 0105204048 9510667725।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री
0: चार्जर स्पिकर ग्लास कभर इयरपोड्स लगायतको सामानमा 50% डिस्काउन्ट।
1: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। 5 बोतलमा गेम खेली 1000 जितौ।
2: इम्रो मोबाइल पसल दार्जिलिङ बेसी पुसर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335309। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9866-25-1991 हामी कहाँ टेन्टदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुको साथै मेलाको स्टल स्टेज कम्पाउण्डको काम पनि गरिन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
2: ल तपाईँ विदेश जानलाइस कि के हो?
3: यहीँ भन्दा किन जाएर है पासपोर्ट
2: बटारिया कुरा नगर्नु होस्
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: दादा दादा, म चाहे स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
10: सर सर कम्प्युटर ल्याब जाने आज
11: अब नेक्स्ट फ्राइडे पक्का होस्
12: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
11: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
12: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
11: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
11: सम्पर्क नम्बर 9860628106 9082979417
13: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
14: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ प्रोपाइटर दामोदर रिजाल। सम्पर्क फोन नम्बर 0105204161 मोबाइल नम्बर 98144654455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाइको पनि व्यवस्था रहेको छ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: समर सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोपाइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 98607606।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू, व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू, शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड, बेनीघाट रोराङ गाउँपालिका, वडा नम्बर 7, धुसा, धादिङ।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: श्रीकृष्ण प्लास्टिक एन्ड पोर्ट
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841521440 9841067000।

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोका रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं, नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएफ बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: विजय दशमी शुभ दीपावली नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 9860574422 9818140153।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोप्राइटर सुरेश सुनार सम्पर्क नम्बर 97 45 33 58 68 99 19 81 88 16

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 45 25 36 38। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बीके मार्बल एन्ड सेनेटरी हाउस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर विष्णु प्रसाद राजवंशी हामी कहाँ हाई क्वालिटी मार्बल ग्रेनाइट टाइल सबै प्रकारका सेनेटरीज उपलब्ध छन् साथै एसियन पेन्ट्सको जिल्लाकै उत्कृष्ट डिलर हाम्रो पसल धादिङ बेसी र गजुरीमा पनि उपलब्ध छ। के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री
0: चार्जर स्पिकर ग्लास कभर इयरपोड्स लगायतको सामानमा 50% डिस्काउन्ट
1: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस् 5 बोतलमा गेम खेली 1000 सम्म जितौं
2: इन्द्र मोबाइल पसल धादिङ बेसी पुसर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सम्पर्क नम्बर 9849424111 9849424111
1: सुन्नुहोस् त टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल श्रेष्ठ, सम्पर्क नम्बर 9861970040। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी वस्तु टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू डिजाइनर टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ, प्रोप्राइटर राहुल परियार, सम्पर्क नम्बर 9845334555, 9841065490।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सु इन्टरप्राइजेस, नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ, प्रोप्राइटर गोकुल नेउपाने, सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर पीवीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: शाखा प्रबन्धक रविना लामिछाने नेशनल लाइफ इन्सुरेन्स धादिङ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: देविका सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 सुकमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछा बजार हामी कहाँ मोबाइल तथा मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849424111 9849424111।
2: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरबड्स फ्री,
1: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
2: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौं।
3: इन्द्र मोबाइल पसल धादिङ बेसी पुसर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111 9849424111।
2: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कोइराला भू सेवा केन्द्र थादिनेसी धादिन जग्गा राजीनामा पास अंश बन्ड काटफेड किन्बेच नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 9851144350 खगेन्द्र कोइराला 9845000372 राजन कोइराला 9510008072।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: द म्याजिक फुड नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलनटोल जाने बाटो। हामी कहाँ नेपाली चाइनिज इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा। सम्पर्क नम्बर 0105204048 9510667725।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335 हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9866-25-1991 हामी कहाँ टेन्टदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्टल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में हमारा संपूर्ण शेयर सदस्य जीवहरू व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेश में रहनुभएका नेपाली आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: संचालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर्स नीलकण्ठ नगरपालिका 8 साँगोटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल सम्पर्क नम्बर 9841-067-345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शुभकामना स्टोर नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9863 69 13 50।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841524040 9841067100। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ, प्रोप्राइटर दामोदर रिजाल। सम्पर्क फोन नम्बर 0105241, मोबाइल नम्बर 9841064455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाईको पनि व्यवस्था रहेको छ।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: समर सुनजादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोप्राइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 9860707606।

0: विजय दशमी सुबदीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 9843252338। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो फुटवेयर कलेक्सन प्रोप्राइटर विनय सराफ, मोबाइल नम्बर 9812252553। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोप्राइटर सुरेश सुनार सम्पर्क नम्बर 97 45 33 58 98 19 81 88 16

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बीके मार्बल एन्ड सेनेटरी हाउस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर विष्णु प्रसाद राजवंशी। हामी कहाँ हाई क्वालिटी मार्बल ग्रेनाइट टाइल सबै प्रकारका सेनेटरीज उपलब्ध छन्। साथै एसियन पेन्ट्सको जिल्लाकै उत्कृष्ट डिलर हाम्रो पसल धादिङ बेसी र गजुरीमा पनि उपलब्ध छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: डायमन्ड भेटनरी सेन्टर नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिन। हामी कहाँ विभिन्न किसिमका स्वदेशी तथा विदेशी औषधिहरू भ्याक्सिन तथा उन्नत जातका बिउहरू लगायत विषादीहरू पनि पाइन्छ। यहाँ निशुल्क गोबर परीक्षण तथा कुखुराको पोस्टमार्टम पनि गरिन्छ। सम्पर्क नम्बर 9841486966 9551460463। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजुभाई सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ। सम्पर्क नम्बर 9866-2625-90 9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुछा बजार धादिङ। हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122 मोबाइल नम्बर 9851099671।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जय बजरंग ट्रेनिङ नीलकण्ठ नगरपालिका 12 देवीथान धादिङ सम्पर्क नम्बर 9856038538। हामी कहाँ गुणस्तरीय रड पीपीसी ओपीसी सिमेन्ट पाइप साता तथा रंगीन जस्ता पाताहरू एंगल पत्ती रकवायर पत्ती राउन्ड पाइप च्यानल पत्ती स्टील पाइप ग्रिलको बुट्टा एचआर सिट सीआर सिट आदि पाइन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजुभाइ सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-90-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनुको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुछा बजार धादिङ। हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122 मोबाइल नम्बर 9850809671। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो फुटवेयर कलेक्सन प्रोप्राइटर विनय सराफ मोबाइल नम्बर 9812225553। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछा बजार। हामी कहाँ मोबाइल तथा मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849424111 9849424111।
2: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
3: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति शल्यक्रियाका बिरामी सुत्केरी आमा थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
2: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने 3-3 महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
3: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
2: याद राखौं रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
3: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं। नियमित रक्तदाता बनौ।
2: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
3: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
2: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: कता होस् माइला यस्तो हतार हतारमा
1: कहाँ हुनु नि पासपोर्ट बनाउन जानला
0: ल त पनि विदेश जानलाइस् कि के हो
1: यहीँ भन्दा किन चाहेर है पासपोर्ट
0: बटारिया कुरो नगर्नु मस
1: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
0: किन थाहा नहुने नि हौ सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
1: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
0: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो मन्दिरमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ
2: त रेडियो बिहानी 97.6 MHz
3: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ अब सुन्न सक्नुहुन्छ समाचार फेरो फेरो

रेडियो बिहानी 97.5 MHz को 7:36 बजेको समाचार सिरोफिरोमा शर्मिला साकेको नमस्कार। तपाईँ प्रसारण एफएम ब्यान्डको 97.5 MHz धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.5 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। खादिङको बीच बजारमा मोबाइल र सुनको पसलमा चोरी, विस्थान स्मार्टफोन सहित महँगा घड़ी हराए। गण्डकीको बारीमा विस्थापित 58 परिवारलाई स्याउनी बजारबाट चुलीदेवी विद्यालयको होल्डिङ सेन्टरमा राखियो। कांग्रेस केन्द्रीय सदस्यमा धादिङका उमिला थपलिया र रीता थापा मगर विजयी। कुपा म्याराथनमा प्रथम हुनेलाई 24,000 रूपियाँ लन्डन निवासी धन तामाङले गरे।

खादी को नीलकण्ठ नगरपालिका तीन बिजबजारमा गैराती मोबाइल पसल और सुन पसलमा चोरी भएको छ। पसलको पछाडीपट्टि भित्ता र ढोका फुटाएर दुवै पसलमा चोरी गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। चोरीबाट मोबाइल पसलका करिब 20 थान स्मार्ट फोन टुकटुके मोबाइल तथा महँगा घड़ीहरू हराएको बताएको छ। त्यस्तै सुन पसलबाट कति परिमाणमा सुन तथा अन्य सामग्री चोरी भएको हो भन्ने बारे पुष्टि हुन बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्ष पदमा लागि तीनजनाले आकांक्षा देखाएका छन्। समाजको चौथो अधिवेशनमा आगामी असोज 21 गते अर्थात अक्टोबर 17 धादिङ देशमा हुने तय भएसँगै अन्तर्राष्ट्रिय रहेका विनोद उप्रेती, जापानमा रहेका राजेन्द्र श्रेष्ठ, अमेरिकामा रहेको बद्री खतिवडाले अध्यक्ष पदमा दावी प्रस्तुत गरेको छ। अध्यक्ष आकांक्षी तीनै हाल समाजका उपाध्यक्ष हुन्। उनीहरूले प्रवास रहेका धादिङ व्यक्तिलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक र आर्थिक विकासमा योगदान पुर्याउने र संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। धुनीबेसी नगरपालिका 6-9 विषयका उपेतीले सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्ने जोड़ दिएका छन्। ज्वालामुखी गाउँपालिका 1 मैदीका श्रेष्ठले संस्थालाई थप सक्रिय र व्यवस्थित बनाउने लक्ष्य राखेको छन् भने गल्छी गाउँपालिका 2 खतिवडाले शिक्षा, स्वास्थ्य, युवा, रोजगारी, कृषि तथा पर्यटन विकासलाई प्राथमिकतामा दिने बताएका छन्। सन् 2017 स्थापना भएको अन्तर्राष्ट्रिय धादिङ समाजको नेतृत्व सहमतिमा चयन हुनु वा निर्वाचन प्रक्रिया भन्ने विषयलाई चासोका साथ हेरिएको छ। आगामी अधिवेशनमा अन्य आकांक्षी थपिन सक्ने सम्भावना समेत रहेको छ। धादिङ र गोर्खा जोड्ने पक्की पुल बगाउनुका साथै धादिङको सेउली बजार स्थित सुकुम्बासी बस्ती नै बगाएपछि विस्थापित परिवार होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बुढी गण्डकी नदीमा आएको बाढ़ीका विस्थापित धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 2 आरूघाट स्थित सेउली बजारमा 58 परिवारलाई गाउँपालिकाले चुलीदेवी माध्यमिक विद्यालयमा होल्डिङ सेन्टरमा संचालन गरी राखिएको छ। होल्डिङ सेन्टरमा सामूहिक रूपमा भोजन गरिरहेका विस्थापित परिवारलाई खाद्यान्न सहित कम्बल, त्रिपाल, म्याट, झूल, सरसफाई सामग्री, डोरी, बाल्टिङ र मग लगायतका राहत सामग्री वितरण गरिएको छ। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धादिङका उमिला थपलिया र रीता थापा मगर विजयी हुनुभएको छ। महिला खुलाई क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका थपलिया र थापा मगरको सफलता हासिल गर्नुभएको हो। यद्यपि निर्वाचन समितिले अन्तिम परिणाम सार्वजनिक गरी औपचारिक रूपमा विजयी घोषणा गर्ने भने बाँकी रहेको छ। उर्मिला थपलिया विद्यार्थी राजनीतिकदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहँदै आउनु भएको छ। उहाँ हाल सांसद समेत हुनुहुन्छ। अर्की विजयी उम्मेद्वार रीता थापा मगर गायिकाका रूपमा परिचित हुनुहुन्छ। नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वका लागि धादिङबाट 3 सहमहामन्त्री र 9 केन्द्रीय सदस्य पदमा उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन्। धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई 28,75,000 रूपियाँ भन्दा बढ़ीका स्वास्थ्य उपकरण र सामग्री सहयोग गरिएको छ। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिक तथा स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल सेन जोसेफ क्यूलिन सोसाइटीले सहयोग र प्रयास नेपाल धादिङको सहकार्यमा 28,75,771 रूपियाँ बराबरका उपकरण हस्तान्तरण गरिएको हो। प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार स्वास्थ्य केन्द्रलाई अक्पूले क्लेप, सिरिज, पम्प, गर्भस्थ शिशुको मुटुको धड्कन जाँच्ने डम्पलर, नवजात शिशुको पुनर्जीवन तथा आपतकालीन उपचारका लागि सामग्री लगायतका उपकरण उपलब्ध गराएको छ। उपकरण सहयोगसँगै बाढ़ी प्रभावित र स्थानीय नागरिकलाई लक्षित गरी 3 निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको छ। यसका लागि 1 प्राविधिक नर्स र 2 स्वयंसेवक परिचालन गर्ने जनाएको छ। गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेश कोइरालाले प्राप्त उपकरणबाट विशेष गरी मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा
आपतकालीन उपचार र संक्रमण नियन्त्रणमा सहयोग पुग्ने बताउनु भएको छ। राष्ट्रपतिबाट भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी भएपछि भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानूनी बाटो खुलेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताउनु भएको छ। अध्यादेश जारी भएपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै मन्त्री रावले वन मध्यवर्ती क्षेत्र र आरक्षण क्षेत्र सम्बन्धी कानूनी प्रावधानका कारण समाधान हुन नसकेको भूमि

0: जाने मुख्य सड़कमा यातायात सञ्चालन थप सहज हुने अपेक्षा गरिएको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267। के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
3: मोबाइल किन्दा एयरफोर्स फ्री,
2: 5 बोतलमा गेम खेली 1000 जितौ, 1000 भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
3: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% डिस्काउन्ट।
4: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
3: सम्पर्क नम्बर 9849424311, 9849424311।
2: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
1: कता हो साइला यस्तो हतार हतारमा?
5: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
1: ल, तपाईँ विदेश जानलाइस कि के हो?
5: यहीँ भन्द किन चाहेर है पासपोर्ट?
1: बटारिया कुरो नगर्नु होस्
5: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
1: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1, सुनको औठी 1, थाइल्यान्ड मलेसिया र 10 दार्जिलिङ टुरको व्यवस्था छ।
1: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
3: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है। रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाल प्रहरीले दशैं तिहार र छठ लगायतका चाड पर्वलाई लक्षित गरी देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। चाड पर्वका बेला नागरिकको धनजनको क्षतिको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न 50,458 प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभि नारायण काफ्लेका अनुसार चाड पर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी तथा अवैध कारोबार नियन्त्रण गर्ने विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षा योजना अन्तर्गत देशभर 408 यात्रु सहायता कक्ष स्थापना गरिएका छन् भने अन्तर्राष्ट्रिय सीमामा 108 स्थानमा हेल्प डेस्क सञ्चालन गरिएको छ। यात्रु तथा सड़क सुरक्षाका लागि 1,165 प्रहरी परिचालन गरिएका छन् भने सीमा क्षेत्रका हेल्प डेस्कका थप 705 प्रहरी खटाएको छ। लामो दूरीमा सार्वजनिक सवारी साधनको चालकको अनुमति पत्र, मादक तथा लागू पदार्थ सेवन, यात्रुको संख्या र सवारीको प्राविधिक अवस्था

समेत जाँच गरिने प्रहरीले जनाएको छ। सुरक्षा निगरानीका लागि सीसीटीभी ड्रोन तथा तालिम प्राप्त कुकुरको प्रयोग गरिनेछ। साथै अनलाइन ठगीबाट जोगिने आफ्नो ओटीपी पिन तथा पासवर्ड जस्ता गोप्य विवरणहरूलाई नदिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र चीनको इरानलाई सहयोग गरिरहेको भन्ने दावी प्रति अविश्वास व्यक्त गर्नुभएको छ। उहाँले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुन सक्ने उल्लेख गर्दै दुवै देशले सहयोग गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। सामाजिक सञ्जाल दूत सोसलमा सोमबारदेखि ट्रम्पले रूस र चीनले इरानलाई सहयोग गरिरहेको आफूलाई विश्वास नलागेको बताउनु भएको हो। गत साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भएको टेलिफोन वार्तामा आर्थिक सहयोग, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। त्यसपछि रूसले अमेरिकी र विश्व बजारमा 3 लाख टन भन्दा बढ़ी डिजेल इन्धन र आपूर्ति गर्ने र आगामी महिना थप आपूर्ति गर्ने सहमति भएको ट्रम्पले दावी गर्नुभएको छ। यसैगरी चीनिया राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तापछि अमेरिका र चीनको व्यापार र उदीयमान प्रविधि सम्बन्धी सहकार्य अघि बढ़ाउने सहमति गरेका थिए। साथै चीनले सन् 2027 र 2028 कम्तीमा 1 करोड़ मेट्रिक टन अमेरिकी कोइला आयात गर्ने सहमति जनाएको समाचारमा उल्लेख छ। अब खेल खबर। धादिङको निलकण्ठ नगरपालिका 14 कुपामा आयोजना हुने कुपा म्याराथन 2026 प्रथम हुने धावकले 24,000 रूपियाँ नगद पुरस्कार पाउने भएका छन्।

0: কার পাঁচে পঁচপন্ন রূপায় পুরস্কার পাওয়া প্রতিযোগিতা সমাপন দিন আগামী কার্তিক 8 গতি মিনি প্যারাথন আয়োজনা করিনি কুপা যুবা সমাজে জনায়ে धादिङको बीच बजारमा मोबाइल र सुन पसलमा चोरी बिस्तारै स्मार्टफोन सहित महँगा घडी हराए गण्डकीको बाढ़ीमा विस्थापित 58 परिवार सेउली बजारबाट चुलीदेवी विद्यालयको होल्डिङ सेन्टरमा राखियो कांग्रेस केन्द्रीय सदस्यमा धादिङका उम्रिरा थपलिया र रीता थापा मगर विजयी र कुपा म्याराथनमा प्रथम हुनेलाई 24,000 रूपियाँ लन्डन निवासी धन तामाङले गरे पुरस्कारको प्रायोजन साझ 6:35 बजेको समाचार हिलै सकियो प्राविधिक मित्र ईश्वरी प्रसाद आचार्यलाई धन्यवाद समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला नमस्कार
1: बाबा बाबा म त आज स्कुल जान्न
2: म पनि स्कुल जान्न मम्मी
3: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
4: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
3: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
6: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
6: 98-61-97-65-47
7: कता हो साइला यस्तो हतार हतारमा
8: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
7: ल तपाईँ विदेश जानलाइस् कि के हो
8: यहीँ भन्द किन चाहेर है पासपोर्ट
7: बटारिया कुरो नगर्नु होस्
8: होइन तपाईँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हो सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
7: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
9: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
10: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
6: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98-41-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
11: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ

0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा।

रेडियो नेपाल हो। साँझ सात बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी। गत भदौ 10 गतेको भोटेकोशी बाढ़ी अघि लाङटाङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिनोटको अध्ययन प्रतिवेदन। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा शुरू, प्रदेशहरूको सहकार्य र सहअस्तित्वमा मुख्यमन्त्रीहरूको जोड। म्यानमारमा ठगी केन्द्र सञ्चालन गर्ने 3 जनालाई चीनमा मृत्युदण्डको सजाय। र आईसीसी विश्वकप क्रिकेट लीग 2 को एक दिवसीय श्रृंखलामा नेपालद्वारा ओमानमाथि 113 रनको फराकिलो जीत।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले आज दुईवटा अध्यादेश जारी गर्नु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। गत भदौ 10 गते रसुवा केरूङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरूङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले आज सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययन अनुसार सन् 2026 जुलाई 7 देखि अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल एक भूपग्रहबाट प्राप्त राडार तथ्याङ्कले लिरूङ हिमालको उत्तरी क्षेत्रमा 40 सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो। अध्ययन अनुसार लाङटाङ लिरूङको उत्तरी भीरबाट अनुमानित 13 करोड़ 20 लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले जानकारी दिनुभयो। अध्ययनमा भूपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जलवायु जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्याङ्कनलाई एकीकृत गरी विपदको कारण प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। अध्ययन अनुसार लाङटाङ लिरूङमा चट्टान र बरफ खस्ने घटना नेपाली समय अनुसार भदौ 10 गते बिहान 8:37 भएको र त्यसबाट उत्पन्न गेग्रान सहितको बाढ़ी करिब 7 मिनटमै सीमावर्ती क्षेत्रमा पुगेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विपद जोखिम न्यूनीकरणका लागि विद्यमान कानून तथा नीतिमा सुधार गर्दै भूगोल सुहाउँदो र सुरक्षित पूर्वाधार निर्माण गरिने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनको उद्घाटनमा मन्त्री गौतमले पछिल्लो समय नेपालमा भएका ठूला बाढ़ीका घटनाले विपद जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। मन्त्री गौतमले भविष्यमा हुने विपदबाट जनधनको क्षति न्यूनीकरण गर्न पूर्वाधारको उत्थानशील क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले वैज्ञानिक तथ्याङ्क र विज्ञका सुझावका आधारमा कानून तथा नीति निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदीय सुनवाई समितिले आज 5 प्रस्तावित राजदूतको सुनवाई गरेको छ। समिति सभापति बोध नारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमशः सरू जोशी जर्मनी, सुरेश कुमार कर्ण इजरायल, पद्माक्षी राणा ओमान, संगम श्रेष्ठ दक्षिण कोरिया र प्राप्ति शेरसन स्पेनको सुनवाई गरेको हो। बैठकमा प्रस्तावित राजदूतले आफ्ना कार्ययोजना प्रस्तुत गर्नु भएको थियो। समितिको हिजोको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनवाई भएको थियो। मन्त्री परिषदको यही असोज 2 गतेको बैठकले 13 मुलुकका लागि राजदूत सिफारिश गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि स्विजरल्याण्डका राजदूत डाक्टर ड्यानियल मेउलीले शिष्टाचार भेट गर्नु भएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र स्विजरल्याण्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यसै वर्ष नेपाल र स्विजरल्याण्ड बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष पूरा हुँदैछ। यसै परराष्ट्र मन्त्री खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैर आवासीय राजदूत प्राध्यापक अनिल शुकलालले भेटवार्ता गर्नु भएको छ। मन्त्रालयमा आज भएको भेटमा जलवायु परिवर्तन विरूद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मंचहरूमा थप सशक्त रूपमा उठाउनु पर्ने आवश्यकतामा दुवै पक्षले जोड़ दिनुभएको थियो। जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा समेत उहाँहरूले जोड़ दिनुभएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपालको हुलाक सेवालाई व्यवस्थित प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढ़ाइने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा आज काठमाडौँमा आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विश्वमै हुलाकको आफ्नो ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले हुलाक सेवाको कामलाई आधुनिक प्रविधि मैत्री र प्रभावकारी तुल्याउँदै प्रदेश र स्थानीय तहसँग समन्वय गरी छिटो र गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औल्याउनुभयो। विभागका महानिर्देशक मनमाया भट्टराईले विभिन्न चुनौतीका बीच विभागले आफ्नो जिम्मेवारीलाई व्यवस्थित र द्रुत गतिमा अगाडि बढ़ाएको बताउनुभयो। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ़दै गएको छ। घटस्थापनादेखि आजसम्म 109,636 जनाले काठमाडौँ उपत्यका छाड़ेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म 17,139 सवारी साधन मार्फत 109,636 जना उपत्यका बाट बाहिरिएका हुन्। दशैं नजिकिँदै जाँदा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकाहरूमा यात्रुको चहल पहल सहित चाप बढ़ेको हो। उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफलेका अनुसार दशैं मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ़दै गएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत अहिले खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा 25 समूहमा मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ। आज सम्पन्न भएको मतगणनामा कंग्रेस सह महामन्त्री खुल्लातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी विजयी हुनुभएको छ। यस्तै सह महामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। रसुवा भोटेकोशी बाढ़ीबाट अति प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याप्रोवेशी पुग्नुभएका उहाँले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिम पहिरो तथा बाढ़ी जस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री प्रचण्डले स्याप्रोवेशीको पुल तत्काल पुननिर्माण गर्न र रसुवागढ़ीसम्म सड़क सञ्जाल विस्तार गर्न सरकारलाई आग्रह गर्नुभयो। नेकपा एमाले आगामी मंगिर 2 र 3 गते काठमाण्डुमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी जिल्ला कमिटिका पदाधिकारी पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने संगठन विभाग प्रमुख ढकालले जानकारी दिनुभयो। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै प्रदेशहरूबीच सहकार्य समन्वय र सह अस्तित्वमा जोड़ दिनुभएको छ। कोशी प्रदेशको आयोजनामा भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन भोलिसम्म चल्नेछ। प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसको निष्कर्षलाई संघीय सरकारसम्म पुर्याउने कार्यक्रम रहेको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्म अविरल वर्षासँगै आएको बाढ़ीका कारण बागलुङमा मानवीय क्षतिका साथै सड़क पूर्वाधार लगायतका भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ। बाढ़ीले क्षतविच्छेद बनेको मध्य पहाड़ी लोकमार्ग र काली गण्डकी करिडोरको पुननिर्माणका लागि 50 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको सड़क डिभिजन कार्यालय बागलुङले जनाएको छ। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट
2: असोज 8 गतेदेखि 11 गतेसम्म अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले बागलुङदेखि बेनीसम्मको करिब 9 किलोमिटर सड़क, कालीगण्डकी करिडोर अन्तर्गत बलेवा पालुङ खोलासम्मको 24 किलोमिटर, मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बागलुङको घोडा बाँधेदेखि पाटी हाल्नेसम्मको 109 किलोमिटर सड़क खण्डमा क्षति पुगेको छ। क्षतिग्रस्त सड़क पुननिर्माणका लागि करिब 50 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदी बताउनुहुन्छ।
3: पहिलो बाटो खोल्नुपर्छ भन्ने नभयो, त्यसको एकतर्फी भएको ठाउँहरूमा दुईतर्फी बनाउनको लागि फर्दर अहिले काम गरिरहेका छौँ। जहाँनिर अप्ठ्यारो छ, अप्ठ्यारो भएको ठाउँहरूमा पनि सुधार गर्दै लाने हिसाबले मोबिलाइज गरेर हाम्रो काम पनि शुरू भइसकेको छ। केही एकदमै क्रिटिकल एक दुईवटा ठाउँहरू बाहेक अरू ठाउँमा दुवै नै सञ्चालन हुन्छ। अब छिटै नै
2: बाढीबाट 13 जनाको च्यान समेत गएको थियो भने पशु चौपाया तथा अन्नपालीमा समेत क्षति पुगेको छ। बाढीले जिल्लाका सबै स्थानीय तहमा क्षति पुर्याएकोले राहत तथा पुनर्स्थापना र पूर्वाधार निर्माण सबै एक हुनुपर्ने बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
4: 9-10-11 भीषण वर्षाले बागलुङ जिल्ला अत्याधिक रूपमा प्रभावित भएको छ। सबै पालिकामा धेर थोर रूपमा बाढ़ी पहिरो र हावाहुरीको प्रकोप प्रत्यक्ष रूपमा देखिएको छ। अहिले पछिल्लो अवस्थामा निसी खोला, आरा खोला र तमाङ खोलाको तीनटा घटनामा 10 नागरिकहरूको ज्यान गुमाइसकेको, धेरै जसो घरहरू भत्किने अवस्थाहरूबाट यो दुर्घटनाहरू भएको देखिन्छ भने पहिरोले घर नै बगाएर लिएको अवस्थाहरू पनि छ, क्षति बढ़ी भएको छ र हावाहुरीले घरको छानाहरू, विद्यालयको छानाहरू र खेती बालीमा पनि प्रत्यक्ष रूपमा ठूलो असर पुगेको छ।
2: दशैं तिहार लगायतका चाडपर्वको मुखैमा जिल्लामा भएको पूर्वाधार क्षतिले पर्यटन र उद्योग व्यवसायमा ठूलो क्षति भएको बागलुङका व्यवसायी हेमबहादुर खत्रीको भनाई छ।
5: मध्यपहाड़ी लोकमार्ग भएर जाने यात्रुहरूलाई धेरै शास्ति भएको छ, वैकल्पिक मार्ग पनि भरपर्दो नभएको हुनाले यहाँ धेरै अप्ठ्यारो।
2: बेला बेला हुने यस्ता खाले प्राकृतिक विपत्ति बाट बच्न र बचाउनका लागि घटना हुनु पूर्व नै सावधानी अपनाउनका लागि सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
1: सभामुख टोल प्रसाद अरियाल अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभा तथा सम्बद्ध बैठकहरूमा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। सभामुख अरियालले इमर्जेन्सी एजेण्डाको रूपमा अर्जेन्ट पार्लियामेन्ट्री एक्शन लगायतका विषयमा कुरा राख्नु भएको र सो प्रस्ताव दुई तिहाईको मतले समर्थन गरेको सभामुख अरियालको सचिवालयले जनाएको छ। यही असोज 19-23 गतिसम्म तान्जानियाको अरूसामा सम्पन्न महासभामा सहभागी भएपछि सभामुख अरियालले केन्याको राष्ट्रिय सभाका सभामुखको निमन्त्रणामा केन्या भ्रमण समेत गर्नुभएको हो। नेपाल एलपी ग्यास उद्योगले डिलर मार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न 13 स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै संघले अब डिलर मार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो। संघका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गर्नु भएको छ। नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्राण्डका सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको संघले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि संचार माध्यममा सार्वजनिक भएका आरोप बारे आन्तरिक छानबिन अघि बढ़ाएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उहाँका विषयमा उठेका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको छ। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ। कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क संकलनको कार्यक्रम अन्तर्गत गणना, सर्वेक्षण, अध्ययन र नियमित प्रकृतिका काम रहेका छन्। अन्तर्राष्ट्रिय समाचार। चीनको एक अदालतले म्यानमारको कोकाङ क्षेत्रमा ठगी केन्द्र सञ्चालन गरेको आपराधिक गिरोहका तीन सदस्यलाई आज मृत्यु दण्डको सजाय सुनाएको छ। सोही मुद्दामा अन्य दर्जनौ व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ। पछिल्ला वर्षमा म्यानमार सहित दक्षिण पूर्वी एसियाका केही क्षेत्रमा अरबौं डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ। यसलाई नियन्त्रण गर्न चीनले क्षेत्रका अन्य देशसँग सुरक्षा सहकार्य बढ़ाउँदै आएको छ। अनलाइन ठगीमा संलग्न सबै व्यक्ति स्वेच्छाले अपराधमा लागेका हुँदैनन्। कतिपय विदेशी नागरिक विशेष गरी चिनिया नागरिकलाई रोजगारीको प्रलोभन देखाएर मानव तस्करी मार्फत यस्ता केन्द्रमा पुर्याइन्छ। उनीहरूलाई जेल जस्तै परिसरमा बन्धक बनाएर जबरजस्ती ठगीका गतिविधिमा संलग्न गराइने गरेको छ। क्वान्झौ इन्टरमिडिएट पीपल्स कोर्टले जारी गरेको विज्ञप्ति अनुसार वेई परिवार आपराधिक गिरोहका सदस्य वेई हुआइरेन, चेन दावे र लियाओ जिङफाङलाई मृत्युदण्डको सजाय सुनाइएको हो। अदालतका अनुसार उक्त गिरोह लागू औषध तस्करी, वेश्यावृत्ति सञ्चालन, अवैध क्यासिनो सञ्चालन, दूरसंचार ठगी तथा कम्तीमा दुई चिनिया नागरिकको हत्या लगायतका गम्भीर अपराधमा संलग्न थियो। मध्य पाकिस्तानको पंजाब प्रान्तमा आज बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चारजनाको मृत्यु भएको छ। दक्षिणी बन्दरगाह शहरबाट कराचीबाट उत्तर पश्चिमी शहर पेशावर तर्फ गइरहेको रेल शेरशाह शहरमा दुर्घटना पर्दा अन्य 30 जना घाइते भएका छन्। रेलका 14 डिब्बाबाट यात्रुलाई बाहिर निकालेर घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको रेलवेका प्रवक्ता कलीम अख्तरले जानकारी दिनुभयो। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसिया र युक्रेन बीच ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने सहमति भएको दावी गर्नुभए यता रसियाले युक्रेनका 6 ऊर्जा केन्द्रमा आक्रमण गरिसकेको बताउनु भएको छ। रसियाले ऊर्जा केन्द्र ग्यास स्टेशनहरूमा गरेको आक्रमणले युक्रेनको इजुम शहरमा पूरै अन्धकार छाएको राष्ट्रपति जेलेन्स्कीले बताउनु भएको छ। उहाँले ती आक्रमणहरूमा 33 युक्रेनी नागरिक घाइते भएका पनि जानकारी दिनुभयो। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: अर्थमन्त्री डाक्टर सोनिम वागले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। बैंकक बसाईका क्रममा अर्थमन्त्री डाक्टर वागले वार्षिक बैठक अन्तर्गत आयोजना हुने विभिन्न सत्र, मन्त्री स्तरीय गोलमेज सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। बैठक अवधिमा अर्थमन्त्री डाक्टर वागले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै द्विपक्षीय बैठकमा सन् 2027 शक्ति राष्ट्रहरूको अन्तर सरकारी फोरम G20 को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रमहरूमा पनि अर्थमन्त्री सहभागी हुनुहुनेछ। प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्व तयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा पनि अर्थमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ। गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः सञ्चालनमा आएको छ। प्रतिकूल मौसमका कारण 4 महिनादेखि विमानस्थलमा उडान हुन सकेको थिएन। रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या हुन सक्ने भएकोले हवाई सेवा स्थगित गर्नु परेको जानकारी दिनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै मंगलबार काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण गरेको थियो भने गुल्मीबाट 2 जना यात्रु बोकेर काठमाडौँ फर्किएको थियो। नेपाल वायु सेवा निगमले 2080 वैशाख 29 गते गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा शुरू गरेको थियो। भरतपुर महानगरपालिकाले शहरी क्षेत्रमा गरेको भूमिगत विद्युतीकरण कार्यक्रम अन्तर्गत हालसम्म 460 ग्राहकहरूलाई भूमिगत रूपमा विद्युत उपलब्ध गराएको छ। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले भूमिगत विद्युत जडानको काम भइरहेको र हाल दैनिक 13 वटा हारारी मिटरमा लाइन जडानको काम भइरहेको जानकारी दिनुभयो। भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि 1 अर्ब 40 करोड़ लागत लाग्ने भएको छ। भएको छ। शुरूआती अनुमान अनुसार विद्युतीय तार भूमिगत गर्न 1,30,00,000,000 बजेट भरतपुर महानगरलाई विनियोजन गरिएको थियो। काम थपिएसँगै 10,00,00,000 रकम थप भएको महानगरपालिकाले जनाएको छ। मुस्ताङमा उत्पादित स्याउ मध्ये हालसम्म 30% स्याउ जिल्ला बाहिर निकासी भएको छ। बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसोम सड़क 2 सातासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको थियो। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध भएका कारण व्यापारी र किसानहरूलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले जानकारी दिनुभयो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमले यस वर्ष 10,000 मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको बताउनुभयो। उत्पादन वृद्धि भएकोले यस वर्ष झण्डै 2 अर्बको स्याउ बिक्री हुने अनुमान गरिएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
8: बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओमानमा भइरहेको श्रृंखलामा लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार नेपालले ओमानमाथि 113 रनको जित हासिल गरेको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक 77 रन बनाए। यद्यपि नेपालले त्यसअघि नै जितको आधार तय गरिसकेको थियो। ओमान 12 ओभरमा 41 रन जोड्दै 6 विकेटको अवस्थामा पुगिसकेको थियो। त्यहाँबाट विनायकले जय ओडरेसँग मिलेर 83 रनको साझेदारी गरेका थिए। ओडारे 25 रन बनाएर आउट भए। जय आउट हुँदा ओमान 128 रनमा 7 विकेटको अवस्थामा थियो। त्यहाँबाट थप 22 रन जोड्दा विनायक शाह फेसेल र हसनेत शाह आउट भए। नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले 3 विकेट लिए। दिपेन्द्र सिंहरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। रोहित पौडेलले सर्वाधिक 61 रन बनाए। करण केसीले अन्त्यतिर 40 रनको आक्रमक पारी खेले। अर्जुन कुमारले 40, बसिर अहमद र इशान पाण्डेले समान 37 रन बनाए। दिपेन्द्र सिंहरीले 22 रन बनाए। ओमनका लागि शाह फैसल, शकिल अहमद र करण सोनाफाले 2 विकेट लिए। हसनेन शाहले 1 विकेट हात पारे। जारी श्रृंखलामा नेपाल क्यानाडा र ओमनसँग 2-2 खेल खेल्दैछ। आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई हराएको थियो। यो जितपछि लीग 2 अङ्क तालिकामा 6 स्थानमा रहेको नेपालको 34 खेलबाट 28 अङ्क भएको छ। ओमान 30 खेलबाट 33 अङ्क सहित 4 स्थानमा छ।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यसै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.7 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 14.9 डिग्री सेल्सियस, पोखराको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 16.9 डिग्री सेल्सियस, नेपालको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमि सम्बन्धी 2 अध्यादेश जारी। गत भदौ 10 गतेको बोटेकोशी बाढ़ी अघि लाङटाङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसी मोडको अध्ययन प्रतिवेदन। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा शुरू। प्रदेशहरूको सहकार्य र सह अस्तित्वमा मुख्यमन्त्रीहरूको जोड। म्यानमारमा ठगी केन्द्र संचालन गर्ने 3 जनालाई चीनमा मृत्युदण्डको सजाय। र आईसीसी विश्वकप क्रिकेट लीग 2 एक दिवसीय श्रृंखलामा नेपालद्वारा ओमानमाथि 113 रनको फराकिलो जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब प्रस्तुत गर्दैछौ विश्व प्रकोप जोखिम न्यूनीकरण दिवसका अवसरमा तयार पारिएको विशेष कार्यक्रम।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
2: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
2: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त संचार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं, नियमित रक्तदाता बनौ।
2: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
2: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखाभित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
1: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आउँ जस्ता सोह्र रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
0: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने। पानी बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्।
1: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
0: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
1: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
0: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 0105-20-542।
4: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: रेडियो बिहानी 97.6 MHz।
7: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष। भोटेकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै।
8: होल्डिङ सेन्टर 37-17 भए र 5,000+ जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेन्डर सेल्टरमा लानको लागि अहिले बनाउँदैछौँ।
7: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने। चाडबाड लक्षित अनुगमनमा तीव्रता, सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य।
9: हामीले गर्नुपर्ने कामहरूलाई अलि जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
7: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी। अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने।
10: जगत दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न, शीघ्रता दिनको लागि पनि केही कानुन सुधार गरिएको छ त्यसमा।
7: र आईसीसी क्रिकेट विश्वकप लिग 2 नेपालको लगातार दोस्रो जित, ओमान 113 रनले पराजित।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: आर्थिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढी गण्डकी नदीमा आएको बाढीले देखायो। पाँचजना सम्पर्कविहीन त छन् नै, पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाइ छ। हिमाली क्षेत्रमा बाढीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
12: गोर्खाको चुमनुब्री गाउँपालिका छ स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 गते बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङदी लुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिम नदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
8: होल्डिङ सेन्टर 37 भए र 5,000+ जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा 1,085 चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेनरल सेल्टरमा लानको लागि जुन हामीले बनाउँदैछौँ त्यो 1,085 पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दा पुनर्स्थापना काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। सँगसँगै आश्विन असोजको 8-11 गते फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोइडोर लगायत 3 जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सम्पर्कग्रस्त क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सम्पर्कग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पर्यो, किनकि अवस्था त छ, नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नदीमा हामीले गरेका छौँ, असोज 8-11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई तिनमा लागि सम्पर्कग्रस्त क्षेत्र घोषणा गर्यौँ। सँगसँगै घरबाट पनि निर्णय गरौँ।
12: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणीकरण प्रमाणित गरी मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
13: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दा रहेछन्। 77 मध्ये 2 जिल्ला मात्रै प्रभावमा नपरेका, बाँकी चाहिँ 75 जिल्ला चाहिँ प्रभावमा परेका हुनाले 75 जिल्लासँग हिजो मात्रै हामीले सबै जिल्ला प्रमुख युवसँग पनि छलफल गरेका छौँ र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटबाटी आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी संशोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
12: उहाँले बाढ़ीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी, बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। वहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
9: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले त्यसै चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य व्यक्तिहरूको वस्तुहरूको चाहिँ सहजता सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
12: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँटफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ बनाउन 4 वर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ। वहाँले श्रम कूटनीति, आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक, हित, सुरक्षा र सीप विकासमा जोड़ दिँदै वहाँले कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु भएको हो। जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा वहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने, सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
14: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्रन सक्ने अवसरहरूलाई चाहिँ ग्र्याब गरेर र दुवै मुलुकको राष्ट्रिय हित नबाँच्ने गरी त्यहाँ अवसर छ, सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुँदा चाहिँ अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो सक्दो चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
12: राष्ट्रपति रामचन्द्र पौडेलले थप 2 अध्यादेश जारी गर्नुभएको छ। वहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका
15: दलित भूमि सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानूनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू सुरु गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन, अनि त्यसपछि कानूनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि केही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर त्यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
12: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनार बारे सार्वजनिक भएका विवादित अडियो बारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
16: अहिले यो पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने, अनुसन्धान गर्ने कुराहरू गर्छ। त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय तर पार्टीको अनुशासन भित्रै रहने गरी खगेन्द्र सुनाज्यूलाई चाहिँ पति हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
12: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोडे। यो नेपालको 13 जीत हो। 28 अङ्क सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अङ्क सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
7: भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
17: निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ व्यवस्था भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ। त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ व्यवस्था हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
7: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बूढी गण्डकी नदीको बाढी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारवाही विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
21: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
22: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
12: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
7: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
12: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
7: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
12: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
7: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
0: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री कुलातर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पन्ध्रौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 जनाले प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
3: रसुवा भटेपछि बाढीमा तपाईँका कोही आफन्त बेपत्ता हुनु भएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकिन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
17: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरूको स्थायी ठेगाना भएको स्थानीय तहको वडामा सम्पर्क गरेर निवेदन दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाण पत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेश गर्नुपर्ने हुन्छ, र त्यो पेश चाहिँ वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ, र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यो दाल विरोधका लागि, र 7 दिने सूचना निकालिसकेपछि त्यसको एकिन विवरण चाहिँ कार्यकारी समितिमा जान्छ, र कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था चाहिँ गरिएको छ।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्चेकी संगीता नेपालको जस्तै बाढीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सिडिओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
23: बाढीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभएर कागज पत्र बनाउनलाई गोडामा आएर उडाको सेवा लिएर उनीहरूसँग सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो प्रतिनिधि थियो, त्यही पनि कहीँ वडाहरूमा बसिराखेको हुन्छ होला, सबैको प्रयास हुन्छ, त्यो वडा केही नभएको ठाउँमा चाहिँ वडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिनिधि भयो भने अलिक सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब वडामा चाहिँ वडा सेवा लिने, वडाको सहयोग गराउने, वडा सेवा फर हरा सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नाता बनाइदिनु भनेर सिफारिस दिदी बनाइदिनुहुन्छ वडा अध्यक्षज्यूले, त्यही बनाए त्यही लिएर जिल्लामा जाने हो हामी। पैसा लाग्दैन, 1 रुपियाँ पैसा तिरेको छैन हामीले अहिलेसम्म। दुईटा फोटो चाहिन्छ है, चाहिन्छ दुईटा फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ दुईटा फोटो चाहिन्छ।
3: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईँलाई नागरिकताको प्रमाण पत्र दिन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
7: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढी गण्डकी बाढी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान
2: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हिली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
7: बाढी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
4: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
7: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
4: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
7: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 11 तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
4: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
7: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क

0: रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
3: बुढी गण्डकी बाढीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। बुढी गण्डकीमा बाढी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनर्स्थापनाको काम अघि बढेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महतसँग कुराकानी गरेका छौं।
4: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौं। र त्यो सँगसँगै हामीले विभिन्न सोसियल मीडियाहरू, हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमान्ड पोस्टको, विपद कमान्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुखको अध्यक्षतामा हुन्छ, त्यो बैठक बसेर आवश्यक समन्वय, त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यो भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स ऊ आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 स्वस्थ प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुमनुम्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 नम्बर पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधिक हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बङ्गुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3। बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि
5: गरिराख्नु। 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्? केही छ
4: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हुन्छ।
5: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
4: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइराखेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं। त्यो सँगसँगै तर केही 1-2 स्टेसनहरू चाहिँ फेरि स्ट्राइक आउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समयपछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भएको उसको स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिरहेको थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ व्हाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
5: अब बाढीको जोखिम छ कि छैन नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछन्?
4: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको

0: त जति बेला पनि हुन सक्छ। विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवाबाडीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
1: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बारीले खानेपानी विद्युत सड़क अवरोध भएका क्षेत्रमा तत्काल के कस्तो व्यवस्था गरिएको छ?
0: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने, केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेलिएर बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
1: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
2: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल श्रेष्ठ सम्पर्क नम्बर 98 61 59 70 40। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू डिजाइनर टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोपाइटर राहुल परियार सम्पर्क नम्बर 98 45 34 55 98 41 065 490।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सु इन्टरप्राइजेस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोपाइटर गकुल नेउपाने सम्पर्क नम्बर 98 41 038 739। हामी कहाँ पीपीआर पीबीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ।
4: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: शाखा प्रबन्धक रविना लामिछाने नेशनल लाइफ इन्सुरेन्स धादिङ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: देवीका सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 सुगम टोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रिजल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ
5: प्रोप्राइटर दामोदर रिजल।
1: सम्पर्क फोन नम्बर 0105204161 मोबाइल नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी फानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाईको पनि व्यवस्था रहेको छ।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: समर सुनजादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोप्राइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 9860707606।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
1: मोबाइल किन्दा एयरफोर्स फ्री,
0: पाँचवटा बोतलमा गेम खेली हजारसम्म जितौ, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्।
1: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% डिस्काउन्ट।
2: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
1: सम्पर्क नम्बर 9849424311, 9849424311।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारिताईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: के त तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: कता हो साइला, यस्तो हतार हतारमा
9: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
8: ल, त पनि विदेश जानलाइस कि के हो?
9: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
8: बटारिया कुरा नगर्नु मस।
9: होइन, तलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र दस जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
8: ए आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो मन्दिरमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
10: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
11: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया दस जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 9841 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: सर सर, कम्प्युटर ल्याब जाने आज।
9: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर
13: सधैँ यस्तै भनेर चाहनु होइन, के भयो, के पो हल्ला क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ्गेसी पुच्छर बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिस नै आएर सेवा दिइन्छ नि।
11: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
13: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
11: सम्पर्क नम्बर 9860628106, 9802479417।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहनी लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335309। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोभाइडर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69686-690 9866-25-1991। हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्टल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 9860574422, 9818140153।
0: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोप्राइटर सुरेश सुनार, सम्पर्क नम्बर 97 45 33 58 68 98 19 81 88 16।

0: पर बाबू
1: मामू कहिले आउनुहुन्छ
0: छिटै आउनुहुन्छ बाबु लु बाबालाई फोन लगाउँछु ल

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोड राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
7: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर 9840-450-575 स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: ए पोग्नुहोस् त हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860-2458-43 9860-2458-43
6: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
6: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
8: बाबा बाबा म त स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार धादिङ एमाले चोकबाट छ घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447।
12: रेडियो बिहानी 97.6 MHz।
13: मेरो त कागजपत्र नबन्ने भयो, म त इलिगल भएर बसेको छु। अब हाम्रै भविष्यको लागि भनेर यत्रो दुःख सङ्घर्ष गरेर यहाँसम्म आएँ, अब म त सायद नेपाल फर्किन्छु होला।
14: अब कमाउने मान्छे भनेकै हजुर हो, हजुर नै घर फर्केपछि यत्रो ऋण कसरी दिने।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: के तपाईं यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
1: मोबाइल किन्दा एयरफोर्स फ्री,
0: पाँचवटा बोतलमा गेम खेली हजार सम्झितौ, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
1: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
2: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
1: सम्पर्क नम्बर 98
0: सोचमा हुनुहुन्छ?
1: मोबाइल किन्दा एयरफोर्स फ्री,
0: पाँचवटा बोतलमा गेम खेली हजार सम्म जितौं।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, भुती बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
4: ल त पनि विदेश जानलाई कि के हो?
5: यहीँ भन्द किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु मस।
5: होइन, तँलाई थाहा छैन क्या हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
4: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपत्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर

0: 98 61 47 54 54
1: 98 61 97 65 47
2: रेडियो बिहानी समय संकेत यति बेला रातको 10 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
0: सर सर कम्प्युटर ल्याब जाने आज
2: अब नेक्स्ट फ्राइडे पक्का होस् सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
3: होइन के भयो के भयो होला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
2: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 98606281 98082479417

0: विजय दशमी शुभ दीपावली नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 9860574422, 9818140153।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोप्राइटर सुरेश सुनार, सम्पर्क नम्बर 9745533568 98198816।

0: विजय दशमी शुभ दीपावली तथा छठ। विजय दशमी शुभ दीपावली तथा छठ। विजय दशमी शुभ दीपावली तथा छठ।
1: अवसरमा देश तथा विदेशमा रह दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको

0: Xiaomi One Redmi को फोन की उपहार में उपहार
1: यो दशैं तिहार मा Xiaomi One Redmi को लेटेस्ट फोन की नी MI Space IMEI नंबर टाइप करी WhatsApp मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्पर मा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलर मा सम्पर्क गर्नुहोस्
0: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर मा Thailand Holiday
2: सर सर कम्प्युटर ल्याब जाने आज
3: अब नेक्स्ट फ्राइडे पक्का हो सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
4: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
3: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
4: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङ ऋषि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
5: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
4: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
5: सम्पर्क नम्बर 9860628106 9082479417
6: हे तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ
7: मोबाइल किन्दा एयरफोर्स फ्री
6: 5 बोतलमा गेम खेली 1000 सम्बन्धित हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्
7: चार्जर स्पिकर ग्लास कभर इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट
8: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि
7: सम्पर्क नम्बर 9849424311 9849424311
6: सुन्नुहोस् त टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: डायमन्ड भेटनरी सेन्टर नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिन। हामी कहाँ विभिन्न किसिमका स्वदेशी तथा विदेशी औषधिहरू भ्याक्सिन तथा उन्नत जातका बिउहरू लगायत विषादीहरू पनि पाइन्छ। यहाँ निशुल्क गोबर परिचय तथा कुखुराको पोस्टमार्टम पनि गरिन्छ। सम्पर्क नम्बर 98 41 86 49 66 98 5 11 60 4।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुचा बजार धादिङ, हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 010521122, मोबाइल नम्बर 98510899671। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हाम्रो फुटवेयर कलेक्सन प्रोप्राइटर विनय सराफ, मोबाइल नम्बर 98-12-20-25-53। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछा बजार, हामी कहाँ मोबाइल तथा